0: र आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
1: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
2: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
1: यो सोलर बलियो र भरपर्दछ।
0: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
3: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: नमस्ते काका, चिट्टिक्को परेर कता जान लाग्नु भयो?
7: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
6: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
7: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
6: 198-198।
8: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
6: सूचना।
9: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
9: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-907-26। सम्पर्क फोन नम्बर 083-590-726।
6: सूचना।
9: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
9: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
12: एनएमबी गारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
13: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
14: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो शेयर पनि।
13: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
15: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
13: डेंगु रोगको रोकथामका उपायहरू:
15: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
13: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
15: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
13: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
15: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
16: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेश बाइजना भया
17: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
16: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
17: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
18: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
3: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848395076
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
19: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
9: हामी कहाँ एलजी सामसुङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
19: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
19: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
9: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
19: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
9: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
19: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
20: यही असोज 3 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
20: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9855013956।
22: Radio Bhari FM, Radio Bhari FM,
23: Radio Bhari FM 98.6 92.7 MHz।
24: Extreme Energy Drink Time Check अहिले ठीक 6 बजेको छ।
25: Extreme Energy Drink, taste the difference, feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारीख भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज तीजको दर खाने दिन।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै, गल्छी रसुवागढी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
0: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
1: कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
0: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
1: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: ताजा पृथ्वी, ताजा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
7: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा सड़क बारेको खबर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगण तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 को ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 ले कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनुको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ़न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाई छ। 2072 को भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ले ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 औं महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधी माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगसिरको 21देखि 23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि
4: न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। तपाईको खल्तीमा भएको 1,000 को नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाई पसलमा जानुहुन्छ, 1,000 को नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्यूब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
3: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढ़ाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला। दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्व पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजोआज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अंकमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रूपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य

0: एउटै भाषामा बताइदिन्छ। तेस्रो मूल्य सञ्चय गर्ने साधन, आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अंक भयो, आज मोबाइलको स्क्रिनमा देखिने अंक भएको छ। रूप फेरियो तर आधार उइरह्यो विश्वास। गाँसका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँसका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँसका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: यही असोज 3 गते शनिबारका दिन सुफर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
3: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: Junior.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: आईडी देश गएका थिए, 88,000 भन्दा बढ़ी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23 खर्ब 26 अर्ब रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
6: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी, ईरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
5: अब केही खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेट पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 को सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ।
6: अब केही खबर संक्षेपमा। देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड़ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
6: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले संचालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छे रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
6: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
5: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्त महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
6: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
5: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
6: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन 30 का कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ती उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यस पर्व यस वर्षको तीज पर्व शुरू आज दर खाने दिन।
1: सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुग्यो। सल्यानमै मोटरसाइकल दुर्घटनामा तीज मनाउन माइत हिँडेकी चेलीको पनि ज्यान गयो।
0: दैलेखको राकम बजार नजिकै खोल्साको झाडीमा लुकाइएको पिस्तोल, म्यागजिन र 5 राउण्ड गोली बरामद, दुईजना पक्राउ।
1: सिक्टा सिचाईको काम निकै कम गतिमा, 20 वर्षमा मात्र 51% भौतिक प्रगति, 24 अर्ब रूपियाँ खर्च।
0: र नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्यो, एक दिवसीय एसिया कपमा छनौट।
1: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट टेकराज केसी र मधुवन विशीको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिने गरिन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा स्वात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने धार्मिक मान्यता छ। दर खाने समय भने ठाउँ अनुसारको फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविदहरूको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी पर्व परेको छ।
1: देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको हो। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले बताएको छ। सिन्धुपाल्चोक, कास्की, गोर्खा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा मध्यरातीदेखि नै वर्षा भएको हो। आज कोशी, बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। यसैगरी लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ, त्यसै गरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा गेग्रान बहामको जोखिम समेत बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ। अबको तीन दिन भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै हिजो रातिदेखि भोलि पर्सीसम्मका लागि पानी पर्ने सम्भावना रहेको बताएको छ। यी क्षेत्रमा एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ।
0: सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। त्रिवेणी गाउँपालिका 5 सिमकको दुर्घटनामा घाइते 50 वर्षीय दिल्ली बहादुर ओलीको पनि उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या 3 पुगेको हो। यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा 8 वर्षीय बालक रेशम बुढाथोकी र 18 वर्षीय किशोरी विपना बुढाथोकीको पनि मृत्यु भएको थियो। सिमकबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ हिँडेको लुम्बिनी प्रदेश 02/001/0005 नम्बरको बोलेरो जीप सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा घाइते चालकसहित 3 जनाको उपचार भइरहेको छ। त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय चालक भूपाल पुनको अवस्था पनि गम्भीर छ। यसैगरी 29 वर्षीय पारस बोहरा र त्रिवेणी गाउँपालिका वडा नम्बर 6 करिब 42 वर्षीय लालमती बुढाथोकी पनि घाइते हुनुहुन्छ। घाइते 3 जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
1: यस्तै सल्यानको त्रिवेणी गाउँपालिकामै भएको मोटरसाइकल दुर्घटनामा तीज मनाउन माइत जाँदै गरेका एकजनाको मृत्यु भएको छ। वडा नम्बर 3 टोक्रे स्थित शीतला देवी मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार 36 वर्षका जिता केसीको घटनास्थलमा मृत्यु भएको हो। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर 1 पेदिनी खोलाका केसी आफ्नै भतिज कृष्ण केसीले चलाएको रारा 4P 243 नम्बरको मोटरसाइकलमा दुर्घटनामा पर्नु भएको हो। जिताको पछ्यौरी मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना भएको प्रहरीले बताएको छ।
0: सुर्खेत र दैलेख प्रहरीको संयुक्त टोलीले दैलेखको राकम बजार नजिकै खोल्साको झाडीमा लुकाइएको पिस्तुल, म्यागजिन र 5 राउण्ड गोली बरामद गरेको छ। अभद्र व्यवहार सम्बन्धी कसुर अनुसन्धानका क्रममा पक्राउ दुईजना मध्ये एकजनाको बयानका आधारमा प्रहरीले लुकाएर राखिएको पिस्तुल बरामद गरेको हो। दैलेखको 8-20 नगरपालिका 6 का 30 वर्षीय भीमबहादुर शाही र वडा नम्बर 5 का 27 वर्षीय भूपेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू विरूद्ध 2083 भदौ 22 गते प्रहरी हवलदार कृष्णबहादुर राणा समेतको प्रतिवेदन जाहेरीका आधारमा अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। अनुसन्धानका क्रममा भूपेन्द्र शाहीले बयान दिने क्रममा दैलेखको 8-20 नगरपालिका 4 राकम बजार नजिकैको खोल्सामा पिस्तुल लुकाएर राखेको बताएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा 3 जनाको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी खोजतलास गरेको थियो।
1: जाजरकोटको शिवालय गाउँपालिका 1 स्थित छेडा बजारबाट लागु औषध सहित एकजना जीप चालक पक्राउ परेका छन्। सुर्खेत जाजरकोट सीमा क्षेत्रमा पर्ने छेडा बजारको एक होटलबाट रूकुम पश्चिमको 8-20 कोट नगरपालिका 9 राणी बजारका 24 वर्षका शशी राम परियार पक्राउ परेका हुन्। बाँकेको नेपालगंजबाट त्यसतर्फ बोलेरो जीपमा गएका उनी जीप चालक रहेको प्रहरीले बताएको छ। होटलमा जीपका यात्रुलाई खाना खुवाइरहेको बेला चालक परिया लामो समयसम्म कोठा बाहिर ननिक्लिएपछि प्रहरी चौकी छेडाका हवलदार दुर्गबहादुर सुनारको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोठामा खोजतलास गर्दा परियारलाई लागु औषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी छेडाका इन्चार्ज लालु सिंहले बताउनुभयो। पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
0: अविरल वर्षासँगै सल्यानको कुमाह गाउँपालिका 5 स्थित आगर खोलामा आएको बाढ़ीले चिसापानीमा 10 घरमा क्षति पुर्याएको छ। बाढ़ीसँगै खोलामा आएको बाढ़ीले चिसापानीका झुपलाल गिरी, उपेन्द्र शाही, चित्रबहादुर गिरी, ज्ञानबहादुर गिरी, मानबहादुर गिरी, जीवन गिरी, पदमबहादुर शाही, विनोद गिरी र एकेन्द्र गिरीको घरमा क्षति पुगेको हो। आगर खोलामा आएको बाढ़ीले घरमा क्षति पुर्याउनुका साथै बगाएर ल्याएको गेग्रान लेदु सहितको माटोले स्थानीयका घरको भुइँतलाको आधा भाग पुरिएको छ। बाढ़ीले कटान गर्दा घरमा केही असर परेको छ भने अहिले स्थानीय त्यही घरमा बस्दै आएका छन्। खोलामा आएको बाढ़ीले बगाएर ल्याएको फोहोर ढुङ्गा माटो घरको भुइँतलामा रहेको पसलमा थुप्रेपछि 5 लाख बराबरको सामग्री भिजेर नष्ट भएको स्थानीय उपेन्द्र शाहीले बताउनु भएको छ। बाढ़ीले बगाएर ल्याएको घरको भुइँतलामा थुपारेको ढुङ्गा माटो हिलो सहितको लेदो कुमा गाउँपालिकाको डोजर प्रहरी र स्थानीयको सहयोगमा हटाइएको प्रहरीले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
5: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सबैको मान सुने
4: रेडियो भेरी एफएम
5: तपाईं अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले यस वर्षको तीज पर्व शुरू आज दरखाने दिन सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुग्यो। सल्यानमै मोटरसाइकल दुर्घटनामा परि तीज मनाउन माइत हिँडेकी एक चेलीको ज्यान गयो। दैलेखको राकम बजार नजिकै खोलसाको झाडीमा लुकाइएको पिस्तोल म्यागजिन र पाँच राउण्ड गोली बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। बाँकीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको काम निकै धीमा गतिमा भइरहेको छ। सिंटा सिंचाई शुरू भएको 20 वर्षमा मात्र 51% भौतिक प्रगति भएको छ। 24 अर्ब रूपियाँ खर्च भइसकेको छ। अब भने आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले दावी गर्नुभयो। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै काम सकिने उहाँको दावी छ। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको र पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो। मर्मत सम्भारको काम नियमित रूपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम 5 वर्षमा सक्ने गरी अहिले काम भइरहेको उहाँको भनाइ छ। आर्थिक वर्ष 2062-63 शुरू भएको यो आयोजना अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 117 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण शुरू गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट 33,766 हेक्टर र पूर्वी मूल नहरबाट करिब 9,000 हेक्टर जगमा सिंचाई सुविधा पुर्याउने लक्ष्य छ। हाल 25,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको आयोजना निर्देशक आचार्यले बताउनुभयो। पछिल्लो पटक 2079 स्वीकृत गुरू योजना अनुसार आयोजनाको सम्पूर्ण काम 52,89,00,00,000 रूपियाँ लागतमा आर्थिक वर्ष 2089-90 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना अन्तर्गत 45 किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ भने यो नहरका सिद्निया अकलघरुवा र गुरुवा गाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा रहेका छन्। गत आर्थिक वर्षमा सिक्टा सिंचाई आयोजनालाई विनियोजन भएको 1,57,00,00,000 रूपियाँ मध्ये करिब 89% वित्तीय प्रगति हुँदा भौतिक प्रगति 96% बढ़ी भएको छ।
5: भिरालो जमीनमा निर्माण गरिएका हुम्ला जिल्लाका 8 विद्यालयहरू तत्कालका लागि सुरक्षित भएका छन्। विद्यालयहरूमा ग्याबिन लगाउने कार्यका साथै घेरबार समेत गरिएका कारण सुरक्षित भएका हुन्। विद्यालयमाथि पनि पहिरो खस्ने डर र तल पनि भिरालो जमीन भएका कारण सधैँ जोखिम रहेको अवस्थामा ग्याबिन सहित घेरबार गरेपछि सुरक्षित महसुस भएको अदाञ्चली गाउँपालिका 2 थुमान मालिका विद्यालयका प्रधानाध्यापक भैरव बहादुर भण्डारीले बताउनुभयो। विद्यालयका भवन पक्की निर्माण गरिएका भएपछि पहिरोबाट बस्न ग्याबिन लगाउने कार्य नभएको अवस्था हाल ग्याबिन लगाउनको साथै घेरबार पनि गरिएको कारण ढुक्कका साथ पठन पाठन गरेको उहाँको भनाइ रहेको छ।
6: सुशासन प्रवर्धन सामाजिक जवाबदेहिता र युवाको सशक्तिकरणका क्षेत्रमा क्रियाशील संस्था वाईजीजीपीले आफ्नो 9 वर्षीय कार्यकाललाई समीक्षा गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा सहभागी वक्ताहरूले सुशासन प्रवर्धन र सामाजिक रूपान्तरणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। उनीहरूले राज्यका निकायलाई नागरिकप्रति थप जवाबदेही पारदर्शी र उत्तरदायी बनाउन नागरिक समाज संचार क्षेत्र र युवा बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष गंगाराम सुनारले सुशासन कुनै एउटा निकायको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो। उहाँले स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन र सार्वजनिक सेवा प्रभावसम्म नागरिकको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरूलाई सामाजिक उत्तरदायित्व र विकासको अभियानमा जोड्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था कार्यालय सुर्खेतका प्रमुख जनक हमालले सरकारी कार्यालयबाट प्रदान हुने सेवामा पारदर्शिता, जवाबदेहिता र प्रविधिको प्रयोग बढ़ाउनु पर्ने आवश्यकता उलाउनुभयो। नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारी निकाय र नागरिक समाज बीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य नमस्कार शाहले नागरिक समाजले सरकारको आलोचना मात्र नभई सुधारका लागि सहजीकरण र साझेदारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुबन विसीले सुशासन कायम गर्न संचार क्षेत्र, नागरिक समाज र युवा बीचको सहकार्य महत्वपूर्ण रहेको औल्याउनुभयो। यस्तै युवा परिषद सुर्खेतका पूर्व अध्यक्ष टेकेन्द्र बस्नेतले युवालाई केवल रोजगारी खोज्ने जनशक्तिका रूपमा नभई समाज परिवर्तनका संवाहकका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनु भएको छ।
5: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्राविधिक प्रक्रिया अघि बढ़ाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ। बजेट हेरिरहेको अवस्थामा रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अघि बढ़ाउने निर्णय भएको हो। यसै गरी विगत 10 महिनादेखि प्रदेश प्रमुख सचिवको रूपमा कार्यरत वैकुण्ठ प्रसाद अर्यालको सर्वमा भएकाले उहाँलाई धन्यवाद सहित शुभकामना दिने निर्णय समेत गरिएको छ।
6: लुम्बिनी प्रदेश सरकारले भोलि 29 गते हरितालिका तीजका अवसरमा सार्वजनिक विदा दिएको छ। आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको हो।
5: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
7: सूचना
8: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
8: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083 590726।

0: ஸ்டைலிஷ்லி நிச்சோ நின்றாலே नवरत्न कूल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ओइल चिसो चिसो कूल कूल
1: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ
1: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा
2: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा
1: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा
2: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
1: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 र 081535151
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता

0: Mia.
1: Extreme energy drink.
2: Radio Bheri FM.
3: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कालीकोटको सदरमुकाम मान्न बजार प्रवेश गर्ने सड़क खुलाउन नेपाल सेना आफै जुटेको छ। 2081 साल फागुन 10 गते खानाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग खन्दा पहिरो गएर अवरूद्ध भएको बजारको मुख्य सड़क मरमतमा नेपाली सेना जुडेको हो। नगरपालिकाले सड़क मरमत नगरेपछि लामो समय अवरूद्ध बनेको थियो। सड़कको दयनीय अवस्था र आगमनमा परेको समस्यालाई ध्यानमा राख्दै नेपाली सेना देवी बक्स गुल्म कालीकोटको टोलीले सड़क मरमतको कार्य शुरू गरेको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेनाले भत्किएको सड़क निर्माण गरिरहेको बताउनुभयो।
4: भेरी खबरमा अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रहरूका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका हुन्। घोषणापत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिइएको छ। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता पनि भएको छ। भेटमा सीमा क्षेत्र शान्ति स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायतका विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजकिसियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन्। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
3: भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतर्फ। आसिफ शेखको शानदार साथीकी पारीसँगै नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनौट भएको छ। मलेसियामा भएको फाइनल खेलमा नेपालले युएमाथि 44 रनले जित हासिल गरेको हो। 314 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको युए पाँच बर बाँकी छँदा 269 रनमा अल आउट भएको हो। युएका लागि राहुल चोपाराले अभिजित शतकीय पारी बनाए भने हारको टार भने टार्न सकेनन्। टोलीका लागि तनिष सुरीले 42 तथा कप्तान हरिप्रीत भाटियाले 33 रन बनाएका हुन्। नेपालका लागि करण केसीले 3, ललित राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, बसिर अहमद र देवेन्द्र सिंह एरीले एक एक विकेट लिएका हुन्। यसै गरी आसिफले आफ्नो ओडीआई करियरमा दोस्रो शतक बनाउने क्रममा अर्जुनसँग पहिलो विकेटका लागि 97 रनको महत्वपूर्ण साझेदारी गरेका थिए। युएका लागि इबार अहमदले 4 विकेट लिँदा खुजाई बिन तनभीरले 2 विकेट लिएका हुन्। नेपालले सन् 2023 प्रिमियर कपको फाइनलमा पनि युएलाई नै पराजित गरेको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी पुरस्कार समेत जित्नु भएको छ। उहाँले प्रतियोगिताका सर्वाधिक 18 विकेट लिनु भएको हो। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभेलको उपाधि अन्नपूर्ण स्पाइक किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सेटले हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ प्राप्त गर्यो। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जितेको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
4: यस वर्षको तीज पर्व आजदेखि शुरू, आज दर खाने दिन।
3: सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु। सल्यानमै मोटरसाइकल दुर्घटनामा तीज मनाउन माइत हिँडेकी चेलीको ज्यान गयो।
4: दैलेखको राकम बजार नजिकै खोल्साको झाडीमा लुकाइएको पेस्तुल, म्यागजिन र पाँच राउण्ड गोली बरामद, दुईजना पक्राउ।
3: र नेपालले एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्यो, एक दिवसीय एसिया कपमा पनि छनौट। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट टेकराज केसी र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज।
5: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
0: खुशीको खबर
7: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
7: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
7: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
7: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
7: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
0: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
8: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
9: राराको निर्मल पानी जस्तै सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
10: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
11: प्रदेशको प्रगति सँग
12: यही असोज 3 गते शनिबारका दिन सुफर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
12: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13956।
14: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगंज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
15: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
14: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगंज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
15: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
14: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
15: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
14: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
16: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत, फोन नम्बर 083-520-045।
17: रेडियो भेरी एफएम

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: दादुरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: me a
1: extreme energy drink.
2: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पीड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो बेरियाफेन सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो बेरियाफेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका साथ शंकर चोक स्थित अटो दुर्घटना हुँदा अटोमा सवार दुईजना घाइते भएका छन्। हिजो बिहान 10:30 को समयमा वीरेन्द्रनगर बजारदेखि शंकर चोक तर्फ जाँदै गरेको बे एक 45/78 नम्बरको अटो अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका अटोमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका 5 बस्ने वर्ष 25 की गंगा सुनार र निजको छोरी 6 महिनाकी स्मृति सुनार घाइते भएका हुन्।

0: यति दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। अटो चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका एक बस्ने वर्ष 23 का सागर साई उपचारमा संलग्न रहेका छन्। दैलेखको नारायण नगरपालिका 6 खाद्य स्थित अटो दुर्घटना हुँदा अटोमा सवार 2 जना गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 11:30 को समयमा बजारदेखि बस पार्क तर्फ जाँदै गरेको मधेस प्रदेश 03003/64/04 नम्बरको अटोको ब्रेक फेल भई सडकमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका अटोमा सवार दैलेख नारायण नगरपालिका 11 बस्ने वर्ष 38 की पवित्रता कटुवाल र सोही ठाउँ बस्ने वर्ष 10 का क्रिस खर्ती घाइते भएका हुन्। घाइते दुवैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। अटो चालक दैलेख नारायण नगरपालिका 6 बस्ने वर्ष 20 का नारायण सार्की जिल्ला प्रहरी कार्यालय दैलेखको नियन्त्रणमा रहेका छन्। सुर्खेतको लेगबेसी नगरपालिका 10 झुप्रा स्थित मोटरसाइकलले पैदलार्थीलाई ठक्कर दिँदा पैदलार्थी गम्भीर घाइते हुनुभएको छ। हिजो दिउँसो 11:45 को समयमा लेगबेसीदेखि भूतचोक तर्फ जाँदै गरेको 2/6/473 नम्बरको मोटरसाइकलले पैदलार्थी सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्ने वर्ष 55 की आशा बुढालाई ठक्कर दिँदा घाइते हुनुभएको हो। घाइते हुनुभएको आशा बुढाको नेपालगंज न्युरो हस्पिटलमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत लेगबेसी नगरपालिका 9 बस्ने वर्ष 17 का मनोज आचार्य प्रहरीको नियन्त्रणमा रहेका छन्। सल्यानको त्रिवेणी गाउँपालिका 3 टाटके स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवारको घटनास्थलमा नै मृत्यु भएको छ। हिजो दिउँसो 12:50 को समयमा दाङदेखि सल्यान तर्फ आउँदै गरेको 4/243 नम्बरको मोटरसाइकलमा पछाडि सवारले लगाएको कुर्ता सुरुवालको सल टायरको चक्कामा बेरिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिमृत्यु भएकी मोटरसाइकलमा पछाडि सवार जिल्ला दाङ शान्तिपुर गाउँपालिका 1 बस्ने वर्ष 35 की जिता केसीको घटनास्थलमा नै मृत्यु भएको हो। मोटरसाइकल चालक सल्यान त्रिवेणी गाउँपालिका 3 बस्ने वर्ष 28 का हरिबहादुर ओली भने इलाका प्रहरी कार्यालय लुहामको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 103 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 103 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं, सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ, आफूखुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाऊ, बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ, फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं, मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँच्ने गरौं, हतार गरी सवारी साधन कहिले नचलाउ र हतारमा सडक पार समेत नगरौ। सवारी दुर्घटना सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
4: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
4: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
4: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
6: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
6: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
6: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
8: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

0: राजनीतिक शक्ति केवल भाषण र चुनावको खेला होइन, यो व्यवस्थापकीय असक्षमता, भ्रष्टाचार र सामाजिक अन्यायको कथा समेत हो। जब जनताको आवाज दबाइन्छ, राजनीतिमा कसको स्वार्थ रहन्छ? तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। हामी अहिले भारतीय लेखकहरूका चर्चित आख्यान लेखन फिक्सनल राइटिङमाथि आधारित विशेष श्रृङ्खला प्रस्तुत गर्दैछौ। अघिल्लो हप्ता हामीले मुख्यमन्त्रीको चर्चा गर्यौं र आजको अंकमा हरि शर्मा मनु भण्डारीको महाभोज उपन्यासको चर्चा गर्दै हुनुहुन्छ। महाभोज एक राजनीतिक व्यङ्ग्य हो जसले प्रशासनिक असक्षमता, भ्रष्टाचार र समाजमा देखिने राजनीतिक स्वार्थहरूको यथार्थ चित्रण गर्दछ। एक निर्दोष युवकको हत्यालाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले कसरी शक्ति र स्वार्थले न्यायलाई कुहिरोमा हराउँछ भन्ने देखाउँछ। अब सुन्नुहोस् हरि शर्माबाट मनु भण्डारीको महाभोज उपन्यासको चर्चा।
1: आजको पडकास्टमा म 1979 मनु भण्डारीद्वारा रचित महाभोजको चर्चा गर्न गइरहेको छु। मनु भण्डारी भारतको एउटा सिद्धहस्त प्रसिद्ध महिला लेखिका हुन् जो भारतका विभिन्न विश्वविद्यालयमा अध्यापन गरिन्, साहित्यिक परिवारसँग जोडिएकी छन् र उनले यो किताब एक प्रकारले आफ्नो समयको 70 को दशकको जुन किसिमको राजनीतिक परिवेशको सिर्जना भएको थियो भारतमा, विशेषत इमर्जेन्सी, त्योभन्दा पनि भारतको जात जातीय राजनीतिको जुन किसिमको हिंसाको प्रयोगहरू भइरहेको छ त्यसप्रति उनको क्रोधको रूपमा, एउटा रियाक्सनको रूपमा उनले यो किताब त्यो उनले भूमिकामै भनेकी छन्। भागलपुरमा दुईजना दलितहरूको माथि अथवा निम्न गरीबको माथि आँखामा प्वाल पारेर एसिड हालिएको कथा, जसलाई हाम्रो एकदम चिने जानेको नेपालमा धेरैले चिन्नुहुन्छ, तपन बोस जो साफर भन्ने प्रोग्राम नेपालमा चलाउनु भयो, उहाँले डकुमेन्ट्री बनाएर उजागर गर्नुभएको थियो। भन्दा 70 यस्तो घटनाहरू थुप्रै भएका छन् जसले के थियो भने, जब लोकतन्त्र भारतमा आयो, त्यसको प्रयोग हुन थाल्यो, निर्वाचनहरू हुन थाल्यो, जतिसुकै भने पनि केही समयमा लोकतन्त्रको आन्दोलनहरू पार्टीहरूमा एक किसिमको सम्भ्रान्तहरूको पकड थियो। जब इलेक्सन भएर लोकतन्त्रको अधिकारहरू मार्फत, चुनाव मार्फत अधिकारहरू जब तल्लो तहसम्म पुग्न थाल्यो, तलबाट एक किसिमको एसर्सन रिभोल्ट अथवा आफ्नो अधिकारप्रति सजग हुने माग्ने कुराहरू जब हुन थाले, त्यही भएर कहिलेकाहीँ भनिन्छ लोकतन्त्रले अधिकार दिँदा दिँदै कन्फ्लिक्ट पनि निम्ताउँछ भन्छ। 70 सायद भारतको निम्ति त्यही थियो कि क्षेत्रीय आन्दोलनहरू सुरु भइरहेको थियो, जातीय जागरण भइरहेको थियो कि कोटाको कारण मान्छेहरूले पढ्न पाएका थिए, त्यही भएर स्थापित शक्तिहरू खलबलिएको थियो। त्यही भएर मलाई के लाग्छ भने, जब 79 मनु भण्डारीले यो लेख्नुभयो, आफ्नो भूमिकामा जुन परिस्थितिबाट जुन चाहिँ जुन जुन चाहिँ आक्रोश उहाँले व्यक्त गर्नुहुन्छ र भन्नुहुन्छ कि जब घरमा आगो लाग्छ, समाजमा चाहिँ स्पष्ट आफ्नो विचार राख्न सक्नु पर्दछ, समाज जब विभाजन हुन्छ, राम्रो र नराम्रो, न्याय र अन्यायको बीचमा हुन्छ, आफ्नो स्पष्ट रेखाचित्र राख्न सक्नुपर्छ, त्यसकारण मैले महाभोज त्यसकारण लेखेकी हुँ भनेर भन्नुभएको छ। मलाई सम्झना छ यो कमानी अडिटोरियममा यसको महाभोजलाई लिएर नाटक जब मञ्चन भयो, हिन्दीको प्रसिद्ध नाटक कलाकार मनोहर सिंह अभिनयमा मञ्चित भएको थियो र म भवानी सेन गुप्ता चाणक्य सेनको घरमा बस्थेँ र एक दिन भवानीले भन्नुभयो, लेखकको नाउँ चाणक्य सेन हो तर लिगल नेम भवानी सेन हो, अरे आज नाटक हेर्न जाउँ, उपन्यास लेखिकासँग मेरो चिन्जान छ र मेरो उपन्यास मुख्यमन्त्रीबाट प्रभावित भएर उनले केही प्रभावित भएको पनि मैले उनले मलाई भनेकी छन् र मलाई सम्झना छ मैले मन्नु भण्डारीको उपन्यास महाभोजमा आधारित महाभोज नामक नाटक भवानी सेनगुप्ता उर्फ चाणक्य सेन र मन्नु भण्डारीसँग सँगै बसेर हेर्ने मौका पाएको थिएँ। धेरै पछि मलाई लाग्छ 3-4 वर्ष अगाडि अनुप बरालले पनि नाट्य रूपान्तरण गरेर महाभोजलाई मण्डला थिएटरमा देखाए। बडा सशक्त अभिनय उनले गरेका छन्। त्यसकारण पनि मलाई यो किताबले घरिघरि छोइरहन्छ किनभने व्यक्तिगत सम्बन्ध पनि थियो, हेर्ने मौका पनि पाएको थिएँ। राजनीति, अपराध, मीडिया, संचार, पुलिस, यो तीनटाको साँठगाँठले कसरी लोकतान्त्रिक मूल्यहरू स्खलित हुँदै जान्छ त्यसको बडा मिठो चरित्र चाहिँ महाभोज उपन्यासमा छ र त्यसको नाट्य रूपान्तरणमा पनि छ। अब महाभोज भन्ने उपन्यासको नाम जुन छ त्यो कसरी आयो होला, कसरी महाभोज हुन्छ यो सब कुरामा भन्दाखेरि त्यो नोभलको प्लट चाहिँ, उपन्यासको प्लट चाहिँ भोज भइरहेको, ठूलो भोज भइरहेको चाहिँ रक्सी मदिराहरूको चाहिँ ग्लासमा छछल्किरहेको एउटा सिनबाट सुरु हुन्छ। त्यो दुईटा छ, एउटा चाहिँ राजनीतिज्ञहरू, यो सुन संस्थापनहरू जुन छन्, सम्भ्रान्तहरू जुन छन्, उनीहरूले कुनै विजयको अनुभव गरिरहेको छ कि आफूले कसैमाथि शासन गरिरहेका छौं भन्ने अनुभव हुन्छ भने एकातिर एउटा विशेश्वर भन्ने, विशु भन्ने दलितको मृत्यु भएर त्यसको पनि घरमा जुन हाम्रो परम्परा अनुसार मृत्युपछि 13 दिनमा मानिसहरूलाई खुवाउने अथवा मृत्यु संस्कारपछि खुवाउने जुन हुन्छ, त्यो दुइटैको बीचको चाहिँ लाई बिम्बको रूपमा, प्रतीकको रूपमा महाभोज भन्ने शब्द चयन गरिएको छ र टाइटल राखिएको छ। तर के छ भने कि यो महाभोजले के देखाउन खोजेको छ भने कि टाइटलबाट पनि थाहा हुन्छ, पढ्दै पनि आउँछ कि कसैको यो विश्व भन्ने दलितको जुन मर्डर हुन्छ अथवा मृत्यु हुन्छ त्यसको अन्त्येष्टिको भोज नभएर भारतको समग्र राजनीतिक परिवर्तन र लोकतान्त्रिक मूल्यहरू जो स्वतन्त्रता संग्रामपछि आएको थियो र कसरी सामाजिक मूल्य मान्यताहरू स्खलन भएको छ त्यसको भोज हो भन्ने बुझ्न सकिन्छ। होइन, कुनै कुरा राणाकालीन समयमा हामीले सुनिन्थ्यो कि 3 दिनसम्म 4 दिनसम्म दसैँ तिहारमा जुवा खोल्ने चलन थियो लिगल रूपमा, अन्तिम दिन चाहिँ भोर जुवा भनेर भनिन्थ्यो। त्यो दिन हार्नेले पनि अब त अर्को वर्षमा पर्खिनुपर्छ भन्थ्यो, आफूसँग भएको कुरा सबै च्याखे दाउ लाउने थियो भने मलाई लाग्छ त्यो पढ्दै जाँदाखेरि जब राजनीतिक मूल्य मान्यता, सामाजिक मूल्य मान्यताहरू खस्किँदै जान्छ, अब यहाँभन्दा गुमाउनु केही छैन भनेर सबै नाङ्गो हुन्छन् जस्तो अनुभव हुन्छ। त्यस मानेमा भारतीय राजनीतिमा अथवा दक्षिण एसियाको राजनीतिमा यो पुस्तकले नाङ्गो यथार्थता छ त्यसलाई प्रस्तुत गरेको छ र राजनीतिमा जातिको महत्व, होइन, हाम्रोमा जात जातिको व्यवस्था छ त्यसको कस्तो छ भन्ने छ। विभिन्न पात्रहरू मार्फत राजनीतिमा अवसरवादिता, त्यसमा एउटा राव भन्ने क्यारेक्टर छन् चौधरी, त्यसले प्रतिनिधित्व गर्दछन्। चुनावमा धनबलको प्रयोग हुन्छ भन्ने कुरामा चाहिँ तपाईँको सुकुल बाबु भन्ने छन् जसले पोलिटिकल ऱ्यालिजहरूमा, क्याम्पेनहरूमा मान्छेहरू जुटाउनलाई पैसाको प्रयोग गर्छन्। अयोग्य उम्मेद्वारको बारेमा चर्चन गर्छन्, जसमा लखन भन्ने क्यारेक्टर छ। पुलिसिया राव भन्ने छ, यो ग्रामीण परिवेशमा लेखिएको हुनाले पुलिसिया राव भन्ने छ, त्यो थानेदारले गर्छ। कसरी कसैलाई फसाएर चाहिँ तपाईँको बयान लिने, नक्कली बयानहरू बनाउने भन्ने छ, त्यसमा एउटा सक्सेना भन्ने पुलिस अफिसर छ। कसरी चाहिँ तपाईँको मिडिया पथगरम भएर चाहिँ सत्तालाई सहयोग गर्दछ अथवा सामाजिक परिवेशमा काम गर्दछ भन्नेले एउटा मसाल भन्ने पत्रिका छ, नाम कस्तो क्रान्तिकारी छ, त्यसको सम्पादक दत्ता बाबु छ, बडा इन्ट्रेस्टिङ छ कि हरेक मैले पढेको राजनीतिक उपन्यासहरूमा बङ्गाली नै तपाईँको पत्रकार हुन्छ, दत्ता बाबु छ। बुद्धिजीवी वर्गको निष्क्रियता मुलुकमा त्यस्तो परिवर्तन माने त्यस्तो खस्खलन आइरहेको छ, महेश बाबु भन्ने छ। त्यस्तै गरेर दलित चेतनामा यो कथामा जो मृत्यु हुन्छ, सुरुमै मृत्यु हुन्छ, बडा इन्ट्रेस्टिङ छ। कथामा सुरुमै मर्नेबाट सुरु हुन्छ, विशु विश्वेश्वरवा अनि उसको चाहिँ महिला साथी बिन्दा चाहिँ तपाईँको दलित चेतनाको बिम्ब छ। त्यस्तै गरेर शोषक वर्गमा जोरावर सिंह भन्ने छ, नाम र जातहरू पनि र त्यो क्यारेक्टरलाई पनि तिनले बडा मिठो ढङ्गले गरेको छ। अनि परजीवी वर्गमा चाहिँ एक किसिमको जात समुदाय अथवा व्यापारी बिहारी भाइ काशीजी पाण्डेजी यीहरू आउँछन्। त्यस्तै गरेर चाहिँ एउटा सिन्हा भन्ने क्यारेक्टर छ जो चाहिँ बडा यो जात भातलाई पनि उसले बडा तरिकाले कसले के गर्छ जस्तो सिन्हा भन्ने बित्तिकै कायस्थहरू बुझिन्छ जो चाहिँ ब्युरोक्रेसीमा बिजनेसमा हुन्छन्, त्यसलाई पदलोलुप नोकर शाहको रूपमा प्रस्तुत गरिएको छ। त्यस्तै गरेर सुकुल बाबु छन् जो चाहिँ विपक्षको स्वार्थपूर्ण नीतिमा छन्, तर यस्ता मानिस पनि क्यारेक्टर छ यो किताबमा कि लोचन बाबु जसको चाहिँ कुनै राजनीति गरे पनि कुनै मूल्य छैन, एनजीओ पनि छ यहाँ यो किताबमा, सत्ता दलमा छन् तर शक्तिभन्दा अलिकता गैर लोकतान्त्रिक विचार राख्छन्, उनी दास साहब छन्। यो किताबमा बडा एक किसिमको चाहिँ संवाद बेहद चुस्त छ, कट भने स्थानीयताको भाषाको प्रयोग गरेर बडा चुस्त रूपमा भाषाको प्रयोग हुन्छ, कुनै परहेज अथवा भन्न हुने नहुने किसिमको छैन भाषा, तर त्यो भनेको त अश्लीलता होइन, बडा सठिक भाषामा प्रयोग भएको छ। र नाटक बडा नाटक अथवा चाहिँ यो कथा नाटकीयताका साथमा त्यो अगाडि बढ्छ, एउटा दलितको मृत्यु हुन्छ र त्यसलाई चुनाव आइरहेको हुन्छ, त्यसलाई कसरी प्रयोग गर्ने, कसका पक्षमा त्यसको मृत्युको प्रयोग हुन्छ भन्ने कुरा चाहिँ यसले बताउँछ। जुन किसिमले एउटा यो सरोवा भन्ने गाउँको परिवेशमा छ र भारतीय राजनीतिक साहित्यमा अथवा चेतनाको साहित्यमा गाउँको ठूलो भूमिका छ, किनभने भारत गाउँै गाउँको देश हो भन्ने कल्पनाबाट छ र गाउँ भन्ने बित्तिकै अफटित गवार भन्ने देखिन्छ, तर यो गाउँमा चेतना छ। तर के छ भने भारत स्वतन्त्र हुने बित्तिकै त्यो चेतनाको प्रभाव गाउँहरूमा कसरी पस्यो भन्ने कुरा बुझ्नको निम्ति पनि यो उपन्यास महत्वपूर्ण छ। र विभिन्न चरित्रहरूलाई प्रवृत्ति पात्रहरूबाट कथा बुन्ने प्रयास गरिएको छ। कथा घटनामूलक छ, एउटा दलितको मृत्यु हुन्छ, तर त्यो मृत्युपछि विभिन्न पात्रहरूबाट कस्तो किसिमको प्रवृत्ति र विचार समाजमा आएको छ भन्ने कुरा चाहिँ हामीले यो महाभोजबाट बुझ्छौँ। होइन अब अलिकता कुरा गर्दा कथाको सार मैले भनिहालेँ कि यस मानेमा एउटा घटनालाई लिएर त्यसको वरिपरि सिर्जित राजनीतिक संवाद र परिस्थितिलाई बुन्दै मनु भण्डारीले यो किताबलाई अगाडि बढाउँछिन् र महाभोज उपन्यासले समाजमा भएको कुरीतिहरूलाई आफ्नो किसिमले प्रस्तुत गर्दा गर्दै पनि के सबै उपन्यास उद्देश्यका निम्ति लेखेका हुन्छन्, साहित्य रचनाको उद्देश्य के हो भन्ने प्रश्न मनमा यो पढ्दै गर्दाखेरि उठ्छ। तर भारतीय राजनीतिलाई अथवा सामाजिक परिवर्तनलाई नजिकबाट हेरेको अनुभवका आधारमा मलाई के लाग्छ भने यो उपन्यासको उद्देश्य भारतीय समाजको राजनीतिक मञ्चमा आएको जुन कुरूपता छ त्यसलाई हटाउने मात्रै होइन कि वर्तमान राजनीतिको जटिलताहरूलाई पनि बुझ्ने प्रयास हो। यो उपन्यासको हरेक पन्नामा दलबलको राजनीति, नेताहरूको दोहरा दोगला व्यक्तित्व, अपराधीहरूलाई शरण दिने, जनताको भावना र परिस्थितिप्रति संवेदनशीलता, अवसरवादिता र राजनीतिक जुन नोकरशाही ब्युरोक्रेसी छ त्यसप्रति अनैतिक जुन दबावहरू लगाउने काम हुन्छ त्यसलाई पर्दाफाश गर्छ र बुझ्नलाई सहयोग गर्दछ। हामी सबैलाई थाहा छ कि यो भइरहन्छ, तर पनि साहित्यले एउटा भाषा र अनुभव मार्फत यसलाई पस्कने कुरेदछ। जस्तो 1977 बेछेली काण्ड भयो, जसलाई प्रसिद्ध कवि नागार्जुनले हरिजन गाथा भनेर लेखे, र समाजमा कुनै किसिमको परिवेश भयो भने साहित्यले त्यही किसिमको रेस्पोन्स गर्नुपर्ने हुन्छ। र जसरी चाहिँ हरिजन गाथामा एउटा घटनालाई पृष्ठभूमि बनाएर प्रसिद्ध कवि नागार्जुनले आफ्नो कविता हरिजन गाथा सुरु गरे, त्यस्तै गरेर महाभोजको आरम्भमा पनि यसको संकेत मिल्दछ। के भनिन्छ भने कथाको सुरुमा जुन भन्छन् त्यसले पछिसम्म यसलाई बाँधेर लिएर जान्छ। महिनेभर पहिले कि बाटे गाउँ के सरद जरा परा हट के जो हरिजन टोला है वहां झुगड़ी झोपड़ियों में आग लगा दी गई है। एउटा कविता लास्टमा पढ्नेछु। कसरी दलित गरीबहरू राजनीतिमा प्रयोग हुन्छ, त्यस्तै गरेर त्यो हरिजन टोलामा जब आगो लाग्छ त्यसमाथि विश्वको मृत्यु भएको हुन्छ। यसले गर्दाखेरि जुन जातीय विभेद छ र लोकतन्त्र प्रक्रियाको रूपमा जब भारतमा आयो कस्तो किसिमको आक्रोश र आवाजहरू उठ्यो। एउटा त के हो भने कि समाजको परिवेश त्यस्तो छ, यहाँ केही सम्भव छैन भन्ने छ, तर यो आवाज आउने जुन प्रक्रिया छ लोकतन्त्रले दिन्छ त्यसलाई पनि यसले सिधै त भन्दैन, तर मेरो पढाइले के भन्छ भने यदि लोकतन्त्र त्यति पनि चुनाव नभएको भए सायद मानिसले त्यो भन्न पनि पाउँदैनथे भन्ने चाहिँ लाग्दछ। त्यसकारण यो कथाको सारमा महाभोजको विषयमा चाहिँ सीमान्तीकृत वर्ग, राजनीति, राज्य र आम अरू जनताको बीचको द्वन्द्वलाई कसरी बुझ्ने भनेर मद्दत दिएको छ। यसलाई अगाडि अरू जुन चर्चा मैले गर्छु त्यसले पनि यो बताउँछ भन्ने मलाई लाग्छ। र मलाई एउटा बच्चालाल उन्मेषले लेखेको कौन जात हो भाइ कविताको सम्झना आयो। केही समय अगाडि पढेको थिएँ, मैले खोजेँ इन्टरनेटमा पाएँ, र भारतीय समाजमा अथवा हाम्रो समाजमा दलित के हो, कौन जात हो भाइ, दलित है साहब, नहीं मतलब किसमें आते हो, आपकी गाली खाने में आते हैं, गंदी नाली में आते हैं और अलग हुई थाली में आते हुए साहब, मुझे लगा हिंदू में आते हो, आता हूं ना साहब पर आपके चुनाव में, क्या खाते हो भाई, जो एक दलित खाता है साहब, नहीं मतलब क्या खाते हो, आपके मार खाता हूं, कर्ज का भार खाता हूं और तंगी में नून को भी अचार की तरह खाता हूं साहब, नहीं लगता, नहीं मुझे लगता मुर्गा खाते हो, खाता हूं ना साहब आपके चुनाव में खाता हूं, क्या पीते हो भाई, जो एक दलित पीता है साहब, नहीं मतलब क्या पीते हो, छुआछूत का गम, टूटे अरमानों का दम और नंगे आंखों में देखा गया सारा भरम साहब, मुझे लगा शराब पीते हो, पीता हूं ना साहब पर आपके चुनाव में, क्या मिला है भाई, जो दलितों को मिलता है साहब, नहीं क्या क्या मिला है, जिल्लत भरी जिंदगी, आपकी छोड़ी हुई गंदगी और जिस पर आप जैसे परजीवियों की बंदगी साहब, मुझे लगा वादे मिले हैं, मिलते हैं ना साहब पर चुनाव में, क्या किया है भाई, जो दलित करता है साहब, नहीं मतलब क्या क्या किया है, 100 दिन तालाब में काम किया, पसीने से पर सुबह से शाम किया और आते आते ठाकुरों को सलाम किया साहब, मुझे लगा कोई बड़ा काम किया, क्या किया साहब आपके चुनाव में प्रसार किया। यो बच्चालाल उन्मेषले लेखेको कविता हो, तर यो कविताले मलाई लाग्छ महाभोजलाई समग्र रूपमा चाहिँ समेट्छ। र त्यो दलितको मृत्यु चुनावको मुद्दा कसरी बन्छ र त्यो चुनावको मुद्दा बनिसकेपछि यसले कस्तो परिवेशको सिर्जना गर्छ र एउटा दलित जो मर्छ उपन्यास जन्मने बित्तिकै मर्छ त्यसले भारतीय राजनीतिमाथि ठूलो व्यङ्ग प्रहार गर्दछ। मन्डु भण्डारीको यो उपन्यास पछि जुन यसको नाट्य रूपान्तरण भयो मलाई लाग्छ यो सैकडौं ठाउँमा यसको प्रदर्शन भएको छ, चेतनाको निम्ति यसले ठूलो काम गरेको छ। मन्डु भण्डारीले धेरै पुस्तकहरू लेखेकी छन्, प्राध्यापन गरेकी छन्, तर उनी महाभोजको लागि जानिन्छन्। धन्यवाद।
0: भर्खर तपाईँले मनु भण्डारीको महाभोज पुस्तकबारे हरि शर्माबाट चर्चा सुन्नुभयो। यो उपन्यासले राजनीति, भ्रष्टाचार र प्रशासनिक असक्षमताको निर्मम यथार्थ चित्रण गर्दछ। भारतीय आख्यान लेखनमाथि आधारित विशेष श्रृंखलाको अर्को अंकमा हामी श्रीलाल शुक्लको चर्चित उपन्यास राग दरबारीको चर्चा गर्दैछौ। यो पुस्तकले भारतीय समाजको विडम्बनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्छ। तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ। सुनेर, लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। आउँदो अंकहरूमा पनि भेटिरहौ। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद ट्याकुरियल, मनिष पौडियल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अंकमा भेटौँला।

0: युजी क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।

0: चालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

0: Extreme energy drink.
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन।

0: परिकारहरू खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता रहेको छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुकी अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो गुलियो र मसालेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पार्ने भएकाले ध्यान दिन पोषणविदहरूको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। देशका धेरैजसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा भएको छ। गैराती धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको जनाइएको छ। सिन्धुपाल्चोक कास्की गोर्खा जुम्ला उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा भएको छ। आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी कर्णाली र गण्डकी सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। त्रिवेणी गाउँपालिका 5 सिमको दुर्घटनामा घाइते 50 वर्षीय दिल्ली बहादुर ओलीको पनि उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या 3 पुगेको हो। यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा 8 वर्षीय बालक रेशम बुढाथोकी र 18 वर्षीय किशोरी विपना बुढाथोकीको मृत्यु भएको थियो। दुर्घटनामा घाइते चालक सहित 3 जनाको उपचार भइरहेको छ। यस्तै सल्यानको त्रिवेणी गाउँपालिकामै भएको मोटरसाइकल दुर्घटनामा तीज मनाउन माइत जाँदै गरेका 1 जनाको मृत्यु भएको छ। वडा नम्बर 3 टोटके स्थित शीतला देवी मन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार 36 वर्षीय जिता केसीको घटनास्थलमै मृत्यु भएको हो। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर 1 पेदी खोलाका केसी आफ्नै भतिज कृष्ण केसीले चलाएको राचार प 243 नम्बरको मोटरसाइकलमा दुर्घटनामा पर्नु भएको हो। जिताको पछ्यौरी मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। र आसिफ शेखको शानदार शतकीय पारीमा नेपाल एसिसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनौट भएको छ। फाइनल खेलमा नेपालले यूएईमाथि 44 रनको जीत हासिल गरेको हो। 314 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको यूएई 5 बल बाँकी छँदै 269 रनमा अल आउट हुन पुग्यो। नेपालले यसअघि सन् 2023 प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो। यस्तै खेलको अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: रेडियो भेरी एफएम
2: परेन हजुर। तेस्रो कुरा दिल्ली रमणको कुरा, दिल्ली रमणको कुरा पनि मैले पनि त्यहाँ चाहिँ काम गरे। अब त्यहाँ चाहिँ एउटा चाहिँ बिल्डिङ बनाउनु पर्यो, भएको बिल्डिङ थत्रो भइसक्यो को थियो र बिल्डिङ बनाउनलाई हामीले एउटा डीपीआर तयार गरेर शिक्षा मन्त्रालयमा दियौं। त्यहाँ चाहिँ अहिले दिल्ली रमणको नातिनीले एउटा मुद्दा लगाएर त्यो पनि अगाडि बढ्न सकेन भन्या मतलब चाहिँ अहिलेसम्म पनि सरकारले प्राथमिकता दिन सकेन। र काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय डाक्टर नारायण खड्काको अध्यक्षतामा र संस्थापक सदस्य म पनि हुँ र नेपालको

0: बुद्धिजीवीहरू सबै मिलेर अब नेपालमा एउटा सार्वजनिक पुस्तकालयको आवश्यकता छ भनेर हामीले त्यसमा लाग्यौं र 2060 सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर यो सुरुमा हामीले सिटी हलमा नै स्थापना गराएको थियो। त्यतिखेर केशव स्थापित मेयर हुनुहुन्थ्यो, उहाँले दिएको थियो त्यो ठाउँ। त्यहाँ त्यो ठाउँ चाहिँ एकदम तल एकदम सानो भएको हुनाले हामीले त्यो ठाउँलाई उपयुक्त छैन भनेर समाज कल्याण परिषदसँग कुरा गरिसकेपछि 75% चाहिँ छुटमा 25% भाडा तिर्ने गरेर भृगुटी मण्डपभित्र हामीले लाइब्रेरी सञ्चालन गर्यौं। सुरुमा एउटा बिल्डिङ, त्यसपछि दोस्रो एउटा बिल्डिङ लिएर हामीले लाइब्रेरी सञ्चालन गर्न थाल्यौं। त्यहाँ ब्रिटिश काउन्सिलको आफ्नो 8,000 किताब फर्निचरहरू सबै त्यहाँ बन्द गरेर त्यो लाइब्रेरीलाई दिएको छ र त्यो लाइब्रेरी भनेको एक प्रकारले सिटी सेन्टरमा भएको लाइब्रेरी भएको हुनाले अहिले पनि 200-300 जना पाठकहरू पढ्न आउने त्यो लाइब्रेरी थियो र त्यो लाइब्रेरी सत्यमोहन जोशीदेखि लिएर केदार भक्त माथेमा, डाक्टर नारायण खड्का, याङ्किला शेर्पा, एकदम प्रबुद्ध वर्गहरू र लाइब्रेरीहरू सबैले सुरुमा 25-25 खल्तीबाट पैसा हालेर स्थापना गरेको लाइब्रेरी, पछि आएर नेपाल सरकार शिक्षा मन्त्रालयले 50 लाख दिन थाल्यो। त्यसले गर्दाखेरि अलिकति सहिलो थियो हामीलाई त्यो लाइब्रेरी सञ्चालन गर्न। पछि शिक्षा मन्त्रालयले पनि त्यो 50 लाख दिन चाहिँ बन्द गर्यो। गरिसकेपछि अब त अब के गर्ने, अब बिल्डिङ बनाउनको लागि जग्गा उपलब्ध गराइदिएको भने विदेशी दाताहरू तयार छन् है, तर हामीले जग्गा चाहिँ कतै पनि हामीले पाउन सकेन। त्यसमा डाक्टर नारायण खड्का भयो, अहिलेको अध्यक्ष गोविन्द पोखरेल, उहाँहरूले धेरै लाग्नुभएको जग्गा लिनलाई अहिलेसम्म लिन सकेका छैन, तर विडम्बना यो के भन्छ समाज कल्याण परिषदले
1: यो बेला बारेमा म केही बेर पछि आउँछु, यो प्रसङ्ग म जोड्छु किनकि सार्वजनिक पुस्तकालयको महत्व र यसको लागि गरिरहेको कामको बारेमा र सरकारको यसमा चाहिँ गर्नुपर्ने प्राथमिकता, सरकारले दिनुपर्ने साथ सहयोग कस्तो हुने तपाईँहरूको अपेक्षा छ म एकछिनमा आउँछु।
0: खालि मैले यहाँनिर भन्नु खोजेको जोडेको खालिको नेपाल सरकारको पुस्तकालय प्रतिको धारणा अझसम्म पनि राम्रो छ
1: एकदम। अब नेपालमा पुस्तकालयको इतिहास
0: 150 वर्ष
1: होइन, यति लामो इतिहास बोकेको पुस्तकालय आन्दोलन आज कहाँ पुगेको छ?
0: हो, तपाईँले भन्नुपर्दाखेरि यसको चाहिँ पछाडि लाँदाखेरि जब पृथ्वीनारायण शाहदेवले नेपाल एकीकरण गरे नि, पृथ्वीनारायण शाहले नेपाल एकीकरण मात्रै गरेन, उसले जितेको सबै दरबारका पाण्डुलिपिहरू संकलन गरेर हनुमान ढोका दरबारमा, बसन्तपुर दरबारमा उसले जम्मा पारिराख्यो र त्यही बसन्तपुर दरबारमा जम्मा पारिराखेको उसलाई प्रधान शाहको नाति गिरमानुयुद्ध वीर विक्रम शाहले पुस्तक चिताइ तहबिल भनेर केदारनाथ पण्डितलाई तलब दिएर त्यहाँ कर्मचारी राखेर त्यो लाइब्रेरीको स्थापना गरेको पहिलो लालमोर लागेको। जब जङ्गबहादुर राणाले शासन आफ्नो हातमा लिएपछि जङ्गबहादुर राणाले के गर्यो भने बसन्तपुर दरबारको जति पनि किताबहरू छ यो थापाथलीको दरबारमा ल्याएर राख्यो, उसले पुस्तक के भन्छ एउटा पुस्तक के भन्ने एउटा नाम दिएर त्यहाँ राख्यो उहाँले जङ्गबहादुर राणा। त्यसपछि त्यहाँबाट पनि भएन, जङ्गबहादुर राणा पछाडि त्यो लाइब्रेरीलाई दरबार स्कूलको बुइङ्कलमा ल्याएर राख्यो। दरबार स्कूलको बुइङ्कलबाट वीर शमशेरले घण्टाघर बनाइसकेपछि त्यो लाइब्रेरीलाई घण्टाघरमा सिफ्ट गर्यो। त्यसपछि घण्टाघरमा नै वीर पुस्तकालयको नाममा, सरकारी पुस्तकखानाको नाममा त्यो सञ्चालन हुन थाल्यो। त्यही भएको पुस्तकहरू के गर्यो भनेदेखि पछि जति पनि त्यो महत्वपूर्ण ग्रन्थहरू छ जम्मै राष्ट्रिय अभिलेखालय 2024 सालमा मात्रै ऊ भएको राष्ट्रिय अभिलेखालय त्यहाँ चाहिँ सारियो। सुरुमा पुरातत्व विभाग अन्तर्गत राखिएको थियो र त्यहाँको जति पनि हस्तलिखित ग्रन्थहरू छ, महत्वपूर्ण ग्रन्थ 1600-1700 वर्ष पुरानो ग्रन्थहरू छ, ऐतिहासिक ग्रन्थहरू, त्यो जम्मै चाहिँ ल्याएर राष्ट्रिय अभिलेखमा ल्याएर अहिले त्यहाँ चाहिँ त्यो चाहिँ सञ्चालनमा छ। त्यहाँ भएको किताबहरू चाहिँ राष्ट्रिय पुस्तकालय 2013 सालमा स्थापना भएको नेपाल राष्ट्रिय पुस्तकालय हस्तान्तरण गरियो र यो चाहिँ स्वीकृत ढोकामा चाहिँ सञ्चालन भयो। र यसरी कुराहरू गर्दाखेरि यो 2007 सालभन्दा अगाडि नेपालमा 33 चाहिँ लुकी लुकीकन 33 चाहिँ सार्वजनिक पुस्तकालयहरू खोलेको थियो,
1: आन्दोलनको एउटा
0: एक प्रकारले भन्नुपर्दाखेरि राणा शासन ढाल्नको लागि पुस्तकालय पर्व अथवा चाहिँ पुस्तकालय खोल्ने अभियानले पनि एउटा चाहिँ महत्वपूर्ण उचाइ योगदान दिएछ। अब तपाईँ कुरा गर्दाखेरि नेपालको सबभन्दा पहिला पुस्तक पढ्ने दलान भनेर पाल्पामा खोलिएको थियो, पछि त्यसलाई धवल पुस्तकालय नाम दियो। काठमाडौँमा प्रदीप्त पुस्तकालय 2003 सालमा खोलेको थियो, यो चाहिँ प्रेमबहादुर कंसाकारले, उहाँलाई हामीले भेट्दाखेरि के हुनुहुन्थ्यो भने हाम्रो उद्देश्य जनतालाई साक्षर गर्नुको साथसाथै राणा शासनलाई ढाल्नलाई नै हामीले खोलेको हो। तर एकदम राणाले हामीलाई जहिले पनि वास उसको रूपमा चाहिँ हेरिरहेको छ, त्यसले गर्दाखेरि हामीले राति 12 बजे सबै किताबहरू टेबल भरिराखेर कालो पर्दाले छोपेर अब हामी कालोबाट उज्यालोतिर जाने भनेर यो लाइब्रेरी शुरूआत गरेको। त्यो लाइब्रेरी अहिले पनि मासङ्गलीमा आफ्नै भवन सञ्चालन छ। त्यस्तै गरेर 2007 सालमा तुलसीलाल अमात्या यिनीहरूले चाहिँ यो शारदा पुस्तकालय स्थापना गर्यो पाटन दरबारमा। त्यो पाटन दरबार 2046 सालको आन्दोलनमा त्यो लाइब्रेरीमा आगो भए आगो लाग्यो त्यो लाइब्रेरी भयो। तर मैले हिजो अस्ति मात्रै न्युज सुनेको छु पाटनको यो मेयर साहेबले यो लाइब्रेरीलाई अहिले अब शुरूआत गर्ने भनेर अब चाँडै नै त्यो लाइब्रेरीको उद्घाटन गर्दैछ। त्यो एउटा चाहिँ एकदमै राम्रो चाहिँ पक्ष हो।
1: हजुर,
0: त्यसरी लाइब्रेरीको डेभलपमेन्टको आयो, गाउँ गाउँमा लाइब्रेरी खोलिए। अब मेरो घर रामेछाप 2016 सालमा लाइब्रेरी खोल्यो, त्यो लाइब्रेरी बन्द भयो। 2028 सालमा हामीले खोल्यौं, त्यो पनि बन्द भयो। त्यसपछि 2046 सालपछि फेरि नयाँ युवाहरूले खोल्यो, त्यो लाइब्रेरी अहिले राम्रो सञ्चालनमा छ। यसरी चाहिँ लाइब्रेरीको इतिहासलाई हामीले अगाडि ल्याउन सक्छौँ।

0: रामा हामीले तत्कालीन सभा प्रमुख उहाँले बित्नुभयो, उहाँको उहाँलाई हामीले भेटेर लाइब्रेरीको एउटा चाहिँ हामीले यति चाहिँ राख्नुपर्छ, यो चाहिँ विशेष गरेर चाहिँ लाइब्रेरी चाहिँ मौलिक हकमै राख्दाखेरि अझ पनि राम्रो हुन्छ भनेर भनेको थियौं। तर पछि आउँदाखेरि त्यो चाहिँ मौलिक हकमा राख्न सकिएन, यसलाई निरञ्जय सिद्धान्तको चाहिँ एउटा उसमा राखेको छौं। यो पुस्तकालयको विकास तथा विस्तार गरिनेछ भनेर एक दुई लाइन चाहिँ त्यहाँ परेको छ। अब त्यो पनि एक प्रकारले हाम्रो लागि त ठूलो उपलब्धि नै थियो, र त्यही लाइनको उसलाई टेकेर हामीले एनको लागि धेरै पहल गर्यौं। एन बनाउनुको लागि शुरूमा 2064 सालमा एउटा नीति चाहिन्छ भनेर प्रदीप नेपाल शिक्षा मन्त्री हुनुहुन्थ्यो, र उहाँसँगको कुराकानीमा नेपाल राष्ट्रिय पुस्तकालय 50 वर्षको पुगेको उपलक्ष्यमा पुस्तकालय नीति तयार गरौं त भनेर दशरथ थापाको अध्यक्षतामा हामीले कमिटी बनायौं। त्यो कमिटीमा म पनि सदस्य थिएँ, म त्यतिखेर नेपाल पुस्तकालय संघको अध्यक्ष पनि थिएँ, र त्यो नीति हामीले तयार गरेर 2067 सालमा क्याबिनेटबाट पास गर्यौं हामीले है। त्यसपछि शिक्षा मन्त्रालयले पुस्तकालय यो नीतिलाई टेकेर निर्देशिका चाहिँ गर्यो, तर एन चाहिने रहेछ लागू गर्नको लागि, एन नभइकन त्यो सबै निष्क्रिय। त्यसले गर्दाखेरि त्यो एनको लागि पहल गर्दा गर्दा गर्दा अहिलेसम्म हामी सफल हुन सकेनौं। हिजो मात्रै यो माथिल्लो सदन राष्ट्रिय सभाका केही सांसदहरू 10-12 जना सांसदहरू र लाइब्रेरी नै 4-5 जना म चाहिँ हिजो जान पाइएन, मैले पनि त्यहाँ केही यो चिजहरू नीतिमा राख्नु आवश्यक छ भनेर मैले लेखेर पठाएको थिएँ, र हिजो व्यापक छलफल भएको छ। अब शुरूमा नीति निकाल्ने, त्यसपछि ऐनको लागि पनि अहिले ड्राफ्ट तयार भइसकेको छ। अब आशा गरौं यो चाहिँ आउला कि
1: हजुर। अब नेपालमा विद्यालय, विश्वविद्यालय, सामुदायिक र यी पुस्तकालय गरी विभिन्न स्वरूपका पुस्तकालय छन्, यी मध्ये अहिले सबैभन्दा बढी संकटमा परेको क्षेत्र चाहिँ कुन हो?
0: अब तपाईँले भन्नु पर्दाखेरि यो अन्य पुस्तकालय जस्तै त्रिभुवन विश्वविद्यालय पुस्तकालय, कलेज पुस्तकालय, स्कूल पुस्तकालय जम्मै मातृ संस्थाले चलाउने हो है। अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ सर्टेन बजेटहरू हुन्छ होइन, र त्यो युनिभर्सिटीमा त अब सबै युनिभर्सिटीमा राम्रो लाइब्रेरी छ, कलेजहरूमा पनि राम्रो लाइब्रेरी भएन भने विद्यार्थीहरूले नै हडताल गरेर लाइब्रेरी बनाउन लाग्छ। तर स्कूल पुस्तकालयको हकमा कुरा गर्दाखेरि बल्ल बल्ल बल्ल अहिले अब यहाँनिर एउटा कुरा मैले जोड्न चाहे हजुर, म 2001 सन् 2001 नेपाल पुस्तकालय संघको अध्यक्ष भएपछि मैले एउटा नारालाई अगाडि सारे, यदि देश विकास गर्ने हो भने वान भिलेज वान लाइब्रेरी, वान स्कूल वान लाइब्रेरी, एक विद्यालय एक पुस्तकालय, एक स्कूल एक पुस्तकालय भयो भने मात्रै, एक गाउँ एक पुस्तकालय भयो भने मात्रै यो देश चाहिँ विकास हुन्छ भनेर त्यो नारा अगाडि सारेका थिए। 2006 आएपछि नेपाल सरकारले त्यो नारालाई ठ्याक्कै यो पुस्तकालय दिवसमा ल्यायो, भनेपछि त्यसको नेक्स्ट टाइममा चाहिँ के गरिदियो भने नेपाल सरकारले प्रत्येक स्कूलमा अनिवार्य पुस्तकालयको अब व्यवस्था गरिनेछ भनेर 6.5 लाखको बजेटसम्म व्यवस्था गर्यो, त्यो अहिलेसम्म पनि छ। तर यो सामुदायिक पुस्तकालय चाहिँ को उसमा हकमा पनि नेपाल सरकार शिक्षा मन्त्रालयले के गर्यो, प्रत्येक स्थानीय तहमा एउटा नमूना पुस्तकालय खोल्ने भन्ने कुराहरू त्यहाँ लेखिएको छ, तर अहिले त्यो कुराहरू अगाडि बढेको छैन। अहिले सुन्नमा आएको छ 5 प्रदेशमा सबै एक एकवटा चाहिँ पुस्तकालय व्यवस्था गर्नको लागि 7 करोड छुट्याएको छ भन्ने कुराहरू चाहिँ सुन्नमा आएको छ। अब त्यो कतिको सत्य हो त्यो भोलि त्यो उसले चाहिँ देखाउला। अब यसरी कुराहरू गर्दाखेरि मैले भने मातृ संस्थाले चलाएको लाइब्रेरीहरू
1: ठिकैछ,
0: अनि विशेष पुस्तकालय भन्छौं हामीले इसिमोडको लाइब्रेरी, नेपाल राष्ट्र ब्याङ्कको लाइब्रेरी, वन लाइब्रेरी, कानूनको लाइब्रेरी, यी सबै लाइब्रेरीहरू चाहिँ राम्रो चलाएको छ। सबभन्दा ओझेलमा परेको भनेको सामुदायिक पुस्तकालय।
1: यसमा जोड्न खोजे, अब धेरै सामुदायिक पुस्तकालय स्थापना हुँदा चाहिँ निकै उत्साह थियो हुन्थ्यो, तपाईँहरूले पनि अघि भिरकुटी मण्डल कुरा गर्नुभयो, एकदम उत्साहपूर्ण रूपमा सामुदायिक पुस्तकालय स्थापना गर्नुभएको, तर तपाईँले भन्या जस्तै धेरै कति यति पुस्तकालयहरू चाहिँ अहिले नाममा मात्र सीमित भएका छन्। यो अवस्था आउनुको मुख्य कारण चाहिँ के हो?
0: अब यो सार्वजनिक पुस्तकालयको यथास्थिति कस्तो छ भनेर हामीले एउटा सर्वे गरेको थियौं, त्यसमा चाहिँ यो शान्ति भोलिन्टियर एसोसिएसन यो जापानको एउटा एनजीओ हो, उनले रिड नेपाल, म रिड नेपालसँग पनि सम्बन्धित छु, रिड नेपाल, शान्ति भोलिन्टियर एसोसिएसन, त्यसपछि हामीले शिक्षा मन्त्रालय तीनटा मिलेर र न्यू इराले चाहिँ त्यो सर्वेको जिम्मा लियो, उसले हामीले पैसा फाइनेन्स गर्यो र हाम्रो सबै गरेर अब त्यो सर्वे रिपोर्टमा चाहिँ अहिले नेपालमा 928 सार्वजनिक तथा सामुदायिक पुस्तकालय रहेको तथ्याङ्क छ। 928 वटा मा 227

0: ऐश्वर्याले मात्रै अहिले काम गरिरहेको छ। त्यसमा पनि रिड नेपालले 1991 शुरू गरेको लाइब्रेरी हो। अहिले 44 जिल्लामा 73 सामुदायिक पुस्तकालय स्थापना गरेको छ। त्यो चाहिँ दिगो विकास सहितको प्रोग्राम भएको हुनाले त्यो लाइब्रेरीहरू चाहिँ 73 लाइब्रेरीमा केही होला राम्रो सञ्चालन गरे, अरू जम्मै राम्रो सञ्चालनमा रहेको छ रिट नेपाल। यसरी यो सार्वजनिक पुस्तकालय कुरा गर्दाखेरि यसको स्थिति अब कस्तो छ नेपालमा भन्दाखेरि, अब सबभन्दा पहिला त अब दिगो विकासको लागि सरकारको तर्फबाट कुनै पहल छैन, स्थानीय सरकारबाट पनि यसलाई कुनै पनि सहयोग चाहिँ गरेको छैन। र 2-4 वर्षदेखि तर यहाँनिर एउटा कुराहरू चाहिँ मैले जोड्न चाहे, 2015 सालमा बीपी कोइरालाको प्रधानमन्त्रीत्व कालमा 80,000 सार्वजनिक पुस्तकालयहरूलाई चाहिँ बाँडेर दिने भनेर 80,000 छुट्याएको थियो,
1: 80,000 रुपियाँ
0: बजेटमा छुट्याएको थियो। त्यसपछि एकैचोटि मनमोहन प्रधानमन्त्री भएपछि 75 कि 80 लाख चाहिँ छुट्यायो है। त्यसपछि केही वर्ष ऊ भएन, त्यसपछि फेरि लाइब्रेरीलाई पैसा छुट्याएर अहिले प्रत्येक वर्ष पहिला शिक्षा मन्त्रालय अन्तर्गत त्यो पैसा बाँडिन्थ्यो। कतिपय ठाउँमा चेक लिएर म आफै पनि त्यो बाँड्न गएको छु उनीहरूबाट उल्याएर है। र अब त्यो छ, अहिले चाहिँ प्रदेश सरकारले नि प्रत्येक वर्ष चाहिँ केही न केही पुस्तकालयहरूले 4 लाख 5 लाख 2 लाख त्यो चाहिँ पाइरहेछ। तर यो एउटा के हुँदो रहेछ भने नि, अब त्यो प्रदेश सरकारले बाँडेको पैसामा जसको नजिक पहुँच पुग्छ, जसको नजिक ऊ पर्छ, त्यहाँ कुनै पनि ऊ गरिएको छैन, त्यसले गर्दाखेरि त्यो पैसाको चाहिँ धेरै मिसयुज गरेको पाइयो। त्यसपछि हामीले अलिक कडाईका साथ यसमा पनि लागिसकेपछि अनि एउटा यो सार्वजनिक पुस्तकालयको एउटा ऊ नै तयार गरेर कस्तो खालको सार्वजनिक पुस्तकालय यो पैसा बाँड्ने भनेपछि अहिले त्यो अनुसारको छ। अहिले चाहिँ भइरहेको पुस्तकालय त्यो पैसाहरू चाहिँ पाइरहेछ। तर सबभन्दा ठूलो कुरा के हुँदो रहेछ भने, कुनै पनि अब सार्वजनिक पुस्तकालयहरूको विकास र विस्तारको लागि चाहिँ ऐनको चाहिँ अति आवश्यक छ। त्यो ऐनले नै निर्धारण गर्नुपर्छ।
1: अब के गर्नुपर्छमा केही बेर पछि आउँछु भोलकुमार श्रेष्ठज्यू। अब यो अलिकति अब चाहिँ पुस्तकालयको महत्व र पठन संस्कृतिमा केन्द्रित हो न, अहिले मोबाइल र सामाजिक सञ्जालका कारण सूचनाहरू होइन पढ्ने कुराहरू केही सेकेन्डमै पाइन्छ। यस्तो अवस्थामा मानिसलाई पुस्तकालयसम्म ल्याउन पुस्तकालयको भूमिका किन आवश्यक छ?
0: अहिलेको अब यहीको जमाना आइसक्यो होइन, एकदमै अब पुस्तकालयको महत्व खल्ती खल्तीमा मोबाइल भइसकेको हुनाले जे पनि अब त्यो मोबाइलमा पढ्न पाइने भइसक्यो। यस्तो अवस्थामा अब पुस्तकालय किन चाहिन्छ र भन्ने कुराहरू, हामी जस्तो डेभलपिङ कन्ट्री मात्र होइन कि डेभलप कन्ट्रीमा पनि यो धेरै चासोको विषय बनेको छ अहिले है। तर यति हुँदाभन्दा पनि अमेरिका जस्तो ठाउँमा पनि, चाइना जस्तो ठाउँमा पनि, र कतिपय ठाउँमा तपाईँ अहिले चाहिँ गुगलमा गएर खोज्नुहुन्छ भने भव्य भव्य लाइब्रेरी बनाएको छ है। पुस्तकालयको महत्व त झन्झन बढ्दैछ। यो
1: किन भन्ने
0: कुरा होइन, अब किन भन्ने कुराहरू गर्दाखेरि अब पुस्तकालयलाई यो के भन्छ बुकसँग मात्रै नदाजे नगरिकन, बुकसँग मात्रै सम्बन्ध नजगेर तपाईँ मेरो लाइब्रेरीमा आउनुभयो, तपाईँले मसँग भेट्नुभयो, तपाईँले मसँग धेरै कुराहरू गर्नुभयो, त्यो पनि त एउटा ज्ञानको सिपको ऊ चाहिँ भयो नि त। अब यस्तो कुराहरूलाई पनि लाइब्रेरीले प्रिजर्भ गर्नुपर्ने रहेछ। अहिले कतिपय लाइब्रेरीले यो कुराहरूलाई ऊ गरेका छ, लाइब्रेरीलाई एउटा मिटिङ प्लेसको रूपमा चाहिँ डेभलप गरेको छ अहिले। अहिले रिडले स्थापना गरेको लाइब्रेरीको कुराहरू गर्ने हो भने बच्चाहरूलाई त्यहाँ पढ्न आउने वातावरण हामीले तयार गरिदिएका छौँ, प्रशस्त खेलाउना हालिदिएका छौँ हामीले।
1: र अहिले कतिपय कफी चिया पसलहरूमा पनि पुस्तक राखेर एउटा संस्कृतिको
0: विकास गरेर, अब त्यो बच्चाहरू त खेल्नुको लागि खेल्न आउँछ, खेलिसकेपछि ऊ पढ्छ भने अरूले पढेको देखेपछि, अनि युथहरूलाई आकर्षण गर्नलाई के गरेको छौँ भने हामीले यो गिटारहरूदेखि लिएर हार्मोनियमहरू यो पियानोहरू यो सबै राखिदिएको छ लाइब्रेरीमा, त्यो सिक्नको लागि त्यो पढ्नको उल्लेख आउँछ। अनि त्यहाँ चाहिँ फुटबलहरू भलिबलहरू त्यो समुदायको के निज छ त्यो त्यस्तो खेलाउन राखिदिया, खेल्ने चिजहरू राखिदिया छ, त्यसको लागि पनि उनीहरूले एउटा सर्टेन चाहिँ ग्रुप बनाउँछ र अनि पढ्ने टाइममा पुस्तकको विषयमा डिस्कसन गर्ने कामहरू पनि गर्छ र खेल्ने बेलामा र गिटार सिक्नु पर्नेमा त्यो पनि गर्छ। त्यसपछि कम्प्युटरको त अब लाइब्रेरीमा हाम्रो त कम्पलसरी भइहाल्यो, 10-15 कम्प्युटर त सबै लाइब्रेरीमा हुन्छ र कम्प्युटर सिक्ने कुराहरू पनि गर्छ। अनि वुमेन इम्पावरमेन्टको लागि एकदमै वोमेनसँग हामी काम गर्छौँ। तपाईँ यो गोदावरी पुस्तकालयमा गऱ्यो भने वोमेनहरू त्यो लाइब्रेरीमा आएर काम गर्दाखेरि अथवा चाहिँ उनीहरूले पढ्न आउँदाखेरि त्यो बच्चाहरू समेत लिएर आउँछ, त्यो बच्चाको त्यो ब्रेस्ट फिडिङ गर्नुको लागि छोटो एउटा कोठाको पनि हामीले व्यवस्था गरिदिएका छौँ। त्यहाँ चाहिँ हामी बच्चाले दुध खुवाउने, त्यसै बच्चाहरू खेल्ने, आमाहरू आफै पनि पढ्ने, त्यो चाहिँ डिस्कसन छलफल लाग्ने, अनि वृद्धहरूको लागि एउटा मिटिङ प्लेसको रूपमा। अहिले कतिपय हाम्रो रिले सञ्चालन गरेको लाइब्रेरीमा तपाईँ अझ मान्नुहोला, बेलुका भजन गाउने है, एकदम फ्रेस हुने, त्यो भनेपछि लाइब्रेरी एउटा चाहिँ एकदमै नब्बे नहुने ठाउँको रूपमा डेभलप भएको छ। र रिले सञ्चालन गरेको लाइब्रेरीमा तपाईँले अचम्म मान्नुहोला, कृषि सम्बन्धीको पनि प्रश्नहरू प्रशस्त सोध्न आउँछ। यसपालि मेरो बारीमा काँक्रो राम्रोसँग फलेन भनेर सोध्न आउने लाइब्रेरीमा, अनि हामीले त्यस्तो खालको इन्फर्मेसनहरूको चाहिँ पाम्पलेट तयार गरेका छौँ, र हामीले सकेनौँ भने कृषि प्राविधिकसँग छलफल गरेर त्यो ठाउँमा हामी कृषि प्राविधिक यस्तो चाहिँ अहिलेको लाइब्रेरी डिमान्ड चाहिँ। अब म विदेशमा नेदरल्यान्डमा एउटा लाइब्रेरी कम्युनिटी लाइब्रेरी भिजिट गर्न गएँ। नेदरल्यान्ड भनेको 100% साक्षर 100% सबै धनी, त्यस्तो ठाउँमा पनि एउटा कम्युनिटी लाइब्रेरी के काम गरिरहेको थियो भने बुक स्टार्ट भनेर एउटा सानो बक्समा जुन घरमा चाहिँ त्यो बच्चा जन्मिन्छ त्यो घरमा पठाएको हुन्छ। त्यो बुक स्टार्टमा के कुराहरू हुन्छ भने बच्चाहरूको लागि त्यो खेल्ने त्यो चाहिँ कपडाको खेलौनाहरू, अनि कपडाको किताब, अनि त्यसपछि आमाले यिनीहरूले के खाने के नखाने सुकेरी हुँदाखेरि, अनि त्यो बच्चालाई खोप दिने, त्यो टाइम टेबल सबै राखेर त्यो बक्स पठाइदिएको हुन्छ। भनेपछि त्यहाँ हेर्नुहोस् न, त्यस्तो डेभलप कन्ट्रीमा पनि एउटा कम्युनिटी लाइब्रेरीले त्यो काम गरेपछि त्यहाँको बच्चाहरू त त्यो लाइब्रेरीप्रति एकदम जति ठुलो हुँदै आउँछ लाइब्रेरीमा आउँछ, किताबहरू इस्यू गरेर लान्छ। अब यति मात्रै होइन, म चिलीको एउटा कम्युनिटी लाइब्रेरीमा जाँदाखेरि चिली एकदमै हो, त्यहाँ चाहिँ यो जुन घरका मानिसहरूलाई आवश्यक पर्ने सामग्रीहरू ग्रास कटिङ मेसिन कोदालो कुटो सबै लाइब्रेरीमा उनलाई चाह्यो भने त्यहाँबाट त्यो सामान ल्याएर आफ्नो चाहिँ घराइसी युज गर्न सक्छौँ। त्यस्तै होस् भनेर हामीले यो सिराहाको चाहिँ एउटा गाउँमा रिडले एउटा एकदम रिसर्च गरेर हामीले त्यहाँ एउटा लाइब्रेरी सञ्चालन गरेका छौँ। त्यो लाइब्रेरीको चाहिँ मा हामीले यो के भन्छ पकाउने भाँडा कुराहरू भयो, दर्शनार्थी रकहरू त्यहाँको कोही कम्युनिटीमा कोही आउँदाखेरिको घरमा उनी छैन, होइन घरमा ओढ्ने ओछ्याउने छैन, त्यसै लाइब्रेरीबाट बरो गरेर ल्याएर त्यो ओढ्ने ओछ्याउने भाँडाकुँडाहरू पकाउने, अब त्यस्तो कार्यक्रम पनि अहिले चाहिँ सुरुवात भइसक्यो। भनेपछि एउटा लाइब्रेरी भनेको चिज विशेष गरेर सार्वजनिक र कम्युनिटी लाइब्रेरी भनेको टोटली समुदायसँग डिपेन्डेबल, समुदायको आवश्यकता अनुसारको चाहिँ सामग्रीहरू सबै त्यहाँ हुनुपर्छ भन्ने कुराहरू अहिले नयाँ चाहिँ भएको छ। हजुर,
1: कार्यक्रम बदलियो नेपालमा आज हामी पुस्तकालयको अवस्था र पठन संस्कृतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: extreme energy drink.
1: काम को टेंशन छातीसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: यही असोज तीन गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने महिनावारी अनियमितता हुने पाठ्यघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13956
5: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी पुस्तकालयको अवस्था र पठन संस्कृतिमा केन्द्रित रहेर पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठसँग कुरा गरिरहेका छौं। भोला कुमार श्रेष्ठज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग पुस्तकालयको महत्व र पुस्तकालयको अभियानमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै भन्नुभयो, पुस्तकालयमाको लागि सरकारले आवश्यकता अनुसारको प्राथमिकता नदिए पनि समुदाय स्तरमा पुस्तकालय खोल्ने क्रम चाहिँ बढ़िरहेको छ भनेर तपाईँले भन्नुभयो र हामीले अलिकति यो पछिचोटि मोबाइल अब एआई होइन डिजिटलको जमानामा पनि यो पढ्ने संस्कृति चाहिँ अलिक कम हुँदै गएको भन्ने पनि कुरा गर्यौं होइन। नेपालमा अब यसमै जोड्दाखेरि पछिल्लो समय पठन संस्कृति कमजोर हुँदै गएको हो कि पढ्ने तरिका मात्रै परिवर्तन भएको हो?
6: अब मैले भन्नुपर्दाखेरि त यो पढ्ने तरिका फरक भएको होला, किनकि पठन संस्कृति भनेको उपन्यास कथा कविता मात्रै पढेर पठन संस्कृति बढ्ने होइन, केटाकेटीदेखिको रुचि हुन्छ, त्यो रुचि अनुसारको किताबहरू हामीले लाइब्रेरीमा राखिदियो भने र घरमा बाबुआमाले पनि किनिदियो भने अवश्य पनि पढ्छ। त्यसैले अहिले तपाईँ भिजिट गर्ने हो भने टिभी सेन्टर लाइब्रेरीमा जानुहोस्, 1200 दिनको पढिरहेको छ
5: बिहान 6 बजी सेवाको तयारी
6: म यसमा भन्दैछु। त्यसपछि तपाईँ केशर लाइब्रेरीमा गर्नुभयो भने बगैँचादेखि लिएर काहीँ पनि ठाउँ छैन, 500-600 त्यस्तै गरेर अहिले लाइब्रेरीहरू र स्पेस घरमा स्पेस नभएर लाइब्रेरीमा गएर पढ्नेहरूको चाहिँ छ। हो, लोकसेवाको तयारी चाहिँ एकदमै व्यापक छ, किनकि सबैलाई अब जाँचमा पास गर्नै पर्यो, तर लोकसेवाको किताब पढ्नु पनि एक प्रकारले चाहिँ यो पठन संस्कृतिको विकास गर्नु के जस्तो भनौँ न, अब हजुरले इकोनोमिक्सको किताब जहाँ दिन अर्थसँग सम्बन्धी जहाँ दिन लाग्दछ भने अर्थशास्त्रको किताब त पढ्नै पर्यो नि, लाइब्रेरी साइन्सको माएको छ भने लाइब्रेरी साइन्सको किताब त पढ्नै पर्यो नि। यसरी विविध किताबहरू पनि पढ्छ उनीहरूले र अहिले चाहिँ जुन हजुरले भन्नुभयो नि प्याटर्न अलिकति चाहिँ यो फरक, अहिले मोबाइलमा मैले एउटा दुईवटा पत्रिकाहरू पहिला सब्स्क्राइब गरेका थिएँ, घरमै आउँथ्यो, अहिले मोबाइलमा बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला म 5 बजेबाट मोबाइल खोलेर त्यो पत्रिकाको न्युजहरू यिनीहरू चाहिँ हेर्छु। भनिसकेपछि त्यो ऊ मात्रै फरक भएको हो कि
5: माध्यम
6: फरक भयो, तर अहिले अब सुरु सुरुमा भन्छु नि, अब हामीसँग जम्मा साक्षरता जम्मा 40-35 हुँदाखेरि मान्छेहरूले लाइब्रेरी आउने बित्तिकै किताब यजनाले किन्ने बित्तिकै ओहो पठन संस्कृति अलिकति बढेको हो कि भन्ने भान चाहिँ ऊ हुन्छ, तर अहिले अब 80-90 कति छ हाम्रो साक्षरता गर्दाखेरि अब कसैले मोबाइलबाट पढिरहेको हुन्छ, कसैले किताबबाट पढिरहेको हुन्छ। अहिले पहिला घर घरमा लाइब्रेरी थिएन भने अहिले घर घरमा लाइब्रेरीको पनि ऊ चाहिँ बढ्न थालेको छ, अनि बाबुआमाले पनि केटाकेटीहरूलाई खालि कोर्स बुक मात्रै होइन विविध किताबहरू पनि किनेर चाहिँ दिन थालेको छ। अब त्यसले गर्दाखेरि पठन संस्कृतिमा ह्रास भएको अथवा पठन संस्कृति पढ्ने नपढ्ने भएको भन्ने यो चाहिँ म अलि मान्दिनँ।
5: एकदम यसलाई पनि प्रश्न पार्न भयो। अब अलिकति चाहिँ हामीले सुरुमा अलिकति प्रसङ्ग निकालेका थियौँ, भेरकुटी मण्डपको सामुदायिक पुस्तकालय जुन चाहिँ लामो समय बन्द भयो, 114 दिनपछि चाहिँ त्यहाँको तालाबन्दी खुल्यो। एउटा सार्वजनिक पुस्तकालय यति लामो समय बन्द हुनु चाहिँ आफैमा कस्तो सन्देश हो?
6: मैले धेरै उसमा लेखेको पनि थिएँ, मैले यो फेसबुक वालमा पुस्तकालय पर्व चाहिँ खोल्न लाग्दाखेरि 45-46 जना युवाहरूलाई समातेर 600 रुपियाँ जरिवाना दिएर कसैलाई जेल पनि केही दिन राखेर उनीहरूलाई त्यो समातेर त्यो खोल्न लाग्दाखेरि, तर यहाँ खोलिरहेको लाइब्रेरीलाई 60,000 किताब भएको ठाउँलाई यो बन्द गर्दाखेरि त सरकारले के अब पुस्तकालय पर्व मात्र नभएर पुस्तकालय कालो दिवसको रूपमा यो गर्न लागेको हो त? अहिलेको जुन पढे लेखेका मन्त्रीहरू भएको बेलामा पनि यो लाइब्रेरीको चाहिँ बन्द गर्दाखेरि एउटा ज्यादै नराम्रो सन्देश जान्छ। त्यसपछि मैले एउटा के पनि लेखेँ भने अलिक कडासँग, यो निरङ्कुश शासनमा मात्रै मान्छेले ज्ञानलाई चाहिँ दबाउने कोसिस गर्छ, तर सरकार यो चाहिँ नहोस्, यो लाइब्रेरी चाहिँ चाँडै खोलियोस्। र विमल आचार्य नाम सुन्नुभएको होला, पत्रकार पनि हुन्छ उहाँले, उहाँको एउटा चाहिँ लाई हामीले लाइब्रेरी प्रोफेसनबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद दिनुभएको छ। उहाँले दिनका दिन त्यो लाइब्रेरीमा गएर विद्यार्थीहरूलाई जम्मा पारेर पनि त्यो लाइब्रेरी खोल्नुपर्छ भनेर उहाँको एउटा अभियानै चलाउनु भयो। त्यसको लागि म विमलजीलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। उहाँहरू सबैको दबावले लाइब्रेरी त खोल्यो, अहिले पब्लिक लाइब्रेरी खोल्यो, अहिले 3 करोड जति पैसा तिर्नु पर्ने थियो त्यो 3 करोड पनि तिर्नु नपर्ने भयो भन्ने सुन्नमा आयो। अहिले खालि 25% मात्रै बढेको, तल बढेको जुन छ नि 27 लाख जति बढेको चाहिँ तिर्नुपर्ने हुन्छ, हामीले प्रत्येक वर्ष तिरिरहेछौँ त्यो। फेरि
5: अहिले पुस्तकालय पनि खुल्यो, त्यसको त्यो समाधान समस्या समाधान पनि हुन लाग्यो,
6: अझ पनि समस्या समाधान भएको छैन। हामीले त अझ पनि त्यो लाइब्रेरीलाई कि चाहिँ महानगरपालिकाले नै त्यो लाइब्रेरी सञ्चालन पर्यो, कि चाहिँ यो संघीय सरकारले नि त्यो लाइब्रेरीलाई सञ्चालन गर्नु पर्यो भन्नेमा हाम्रो चाहिँ यो रहन्छ। यो चाहिँ अब अहिले समस्या समाधान भयो भने पनि के गर्नु, हामीलाई पब्लिक लाइब्रेरी पनि ज्यादै गाह्रो छ नि, प्रत्येक अब 500 जना स्टाफलाई प्रत्येक तलब दिनु पर्यो, प्रत्येक दिन नयाँ किताबहरू आउनु छ होइन, नयाँ किताबहरू राख्नु पर्यो। त्यसले गर्दाखेरि एउटा पब्लिक समावेश भएको एउटा विकास समिति बनाएर अब नगरपालिकाले नि सिटी सेन्टर लाइब्रेरीको रूपमा यसलाई सञ्चालन गर्यो, अथवा चाहिँ नगरपालिका गर्यो भने केन्द्रीय सरकारले यो सञ्चालन गर्यो भने एकदमै राम्रो हुन्छ। मैले एउटा उदाहरण दिएँ, दिल्लीमा 1951 नै युनेस्कोले दिल्ली पब्लिक लाइब्रेरी खोलेको थियो, त्यो चाहिँ केन्द्रीय सरकारबाट
5: सरकारले समग्र पुस्तकालय विकासलाई के गर्नु पर्ला। अब यही भिरकुटी मण्डपकै कुरा गर्दाखेरि अब यो सामुदायिक पुस्तकालय, अब धेरैलाई के चाहिँ प्रश्न छैन भने यो सामुदायिक पुस्तकालय व्यवस्थापनमै समस्या भएर त्यो बन्द भएको हो कि सरकारले नै यो पठन संस्कृति किन आवश्यक पर्यो, किन पुस्तकालय आवश्यक पर्यो भनेर उसले नचाहेको कारणले बन्द भएको हो?
6: अब यसमा कुरा गर्दाखेरि अब होला व्यवस्थापन समितिमा धेरै जसो कंग्रेसको होल्ड छ है, मैले एकदम प्रश्न राखेँ मैले डाक्टर नारायण खड्का पनि कंग्रेस थियो, अहिलेको गोविन्द पोखरेल पनि अहिले कंग्रेसकै ऊ हो भन्ने कुराहरू, तर पुस्तकालय भन्ने त कंग्रेसलाई पनि चाहिन्छ, कम्युनिस्टलाई पनि चाहिन्छ, जसले खोले पनि त्यसलाई त एकदम ऊ गर्नु पर्यो नि। तर यहाँ कहिले चाहिँ के कुरा सुन्नमा आउँछ भने यो कंग्रेसी पुस्तकालय हो भनेर सुन्न आउँछ, यो कंग्रेसी पुस्तकालयमा किन जाने भन्ने जस्तो पनि आउँछ। तर उहाँहरू जुन नेतृत्वी भूमिकाले लाइब्रेरीलाई कहिले पनि यो पोलिटिकल ऊ चाहिँ गर्न दिनु भएन है, त्यो एउटा चाहिँ ऊ चाहिँ हो एकदम प्रष्ट कुराहरू, किनकि यसको संस्थापक सदस्यहरू हेर्ने हो भने प्लानर्सहरू, पोलिटिसियनहरू, लाइब्रेरियनहरू होइन, यो सबै छ कि त्यसको संस्थापक सदस्यहरूमा। त्यसले गर्दा त्यो आक्षेप लगाएर पनि अब त्यो हुन सक्छ है, त्यो बन्द गर्नुको एउटा कारण त्यो पनि हुनसक्छ। दोस्रो कारण त्यो बन्द गर्नुको के पनि हुनसक्छ भने भ्रकुटी मण्डप त समाज कल्याण परिषदको एक प्रकारले आय आमदानी गर्ने ठाउँ हो, करोडौं करोडौं रुपियाँ आउँछ त्यहाँ भ्रकुटी मण्डपको भित्र। हेर्नुहोस् न हजुर, मैले एउटा लेखेको पनि थिएँ फेसबुक वालमा, डर लाग्दो काठमाडौँको विकास भयो, वरपर जम्मै भयो भने ब्रिगेड मण्डल जाल्यो। 2020 सालमा महेन्द्रले यो के भन्छ प्रदर्शन स्थल, मनोरञ्जनको स्थल र उद्योग सम्बन्धीको प्रदर्शनी हल खोलेको हो नि त्यो त्यो ठाउँमा त 20 सालमा खोलेको, अहिलेसम्म त भव्य हुनुपर्ने। अहिले तपाईँ जाँदाखेरि त्यो बाटो भत्किएका डरलाग्दो टहराहरूले गरेको चिया पसल पनि त्यहीँ छन्। तपाईँ त्यो भित्र जुन छ नि त्यो टहरा भित्र छिर्नु भयो भने तपाईँ त्यहाँ हराउनुहुन्छ है। त्यस्तो डरलाग्दो स्थिति, त्यस्तो ठाउँमा एउटा ब्युटिफुल लाइब्रेरी एउटा स्थापना भएर त्यसलाई चाहिँ नेपाल सरकारले नि सञ्चालन गर्दाखेरि अब कति राम्रो हुन्थ्यो होला। र त्यसमा चाहिँ मैले यहाँनिर जोड्न खोजेको के छ भने त्यति लाइब्रेरीलाई हटाउन सकेको खण्डमा जुन 25% तिरिरहेछ त्यसलाई हटाउन सकियो भने त 100% नै पैसा आउँछ नि त। त्यो कारणले पनि सायद यो हटाएको हो कि
5: अथवा यसलाई यसरी भन्नु सरकारले चाहेको भए त 114 दिन तालाबन्दी हुन सक्दैन,
6: पाउँदैन।
5: सरकारले चाहिँ एउटा पुस्तकालयको प्रति जसरी प्राथमिकतामा राखेर काम गर्नु पर्थ्यो त्यसरी नराख्दाखेरि पनि पुस्तकालय जस्तो सार्वजनिक महत्वको ठाउँमा चाहिँ 114 दिनसम्म तालाबन्दी भयो।
6: त्यो त एकदम नराम्रो सन्देश गएको छ, यो देशमा मात्रै होइन यो विदेशमा सम्म पनि। अझ पनि हामीले त इफ्ला जस्तो इन्टरनेशनल फेडरेशन लाइब्रेरी एसोसिएसनमा यो कुरा पुर्याएन, संसारभरिबाट यसलाई चाहिँ हामीले त एउटा कुनै पनि लाइब्रेरीले गभर्मेन्टले बन्द गरेको छ भने त्यो कुरा बाहिर गयो भने संसारभरिबाट चाहिँ त्यसको चाहिँ एकदम यो चाहिँ सरकारले नराम्रो गर्यो भनेर आउँछ। तर बेलैमै 114 दिन भए पनि यो लाइब्रेरी चाहिँ खोल्यो। तर मलाई यो डर लागेको थियो कि कतै त्यो मुसाहरूले किराहरूले सबै खत्म पारे, धुलोले त एकदमै ऊ थियो त्यो खोलेको दिनमा म पनि पुगेको थिएँ, तर किताब चाहिँ नाश हुन चाहिँ पाएको थिएन। तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइब्रेरी बन्द हुनुभन्दा 1-2 हप्ता अगाडि जापानिज एम्बेसीले जापानदेखि 6 बक्स किताबहरू ल्याएको थियो। जापानिज एम्बेसीले जहिले पनि त्यो सोध्ने अरे हाम्रो त्यहाँको प्रमुखलाई त्यो लाइब्रेरी चलाउनलाई, त्यो किताबहरू हस्तान्तरण गर्नलाई एकदम दामीले टाइम मिलाउँदै त्यो लाइब्रेरी बन्द भयो। त्यो लाइब्रेरी त नासिएन, किन नखोलेको अहिलेसम्म भनेर सायद जापानिज एम्बेसीबाट पनि पुगेको हुनुपर्छ कता कता खबरहरू। अब त्यसले गर्दाखेरि हेर्नुहोस् न, अब यो लाइब्रेरी बन्द गर्नु खोज्दा गर्दा हजुरको नजरमा पनि त होइन ज्ञानलाई ताजा लगाउनु भने चाहिँ त कसको मनले मन मान्ला।
5: एकदम जे होस् अब अहिले खुलेको छ होइन, भोला कुमार श्रेष्ठज्यू भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खुलेको छ। आज हामी भ्रिकुटी मण्डपको सामुदायिक पुस्तकालय सँगै देशभरका पुस्तकालयहरूलाई अझ कसरी व्यवस्थित बनाउने, पठन संस्कृतिलाई कसरी अझ राम्रो बनाउने भन्ने विषयमा तपाईँसँग कुरा गरिरहेका छौं। तपाईँ पुस्तकालयको अभियान अनुसन्धानमा सक्रिय हुनुहुन्छ। अब भ्रिकुटी मण्डपको जस्तै सार्वजनिक पुस्तकालय सञ्चालनमा सरकार, व्यवस्थापन समिति, अभियानकर्ता बीच कस्तो सहकार्यको खाँचो देख्नुहुन्छ?
6: यसमा त अब लाइब्रेरी भनेपछि त सबैलाई चाहिने चिज हो, त्यसले गर्दाखेरि यो अभियानकर्ताहरू भयो, नेपाल सरकारको पोलिसी यो पोलिसी लेभलका मान्छेहरू भयो, नेपाल सरकारका ब्युरोक्रेट्सहरू भयो, त्यसपछि यो नगरपालिका, यिनीहरू सबै बसेर यो हामीले यो पहल थालेको पनि छौँ। अहिले बोर्डबाट पनि यो कुराहरूलाई अगाडि सारिया छ अगाडि सबै बसेर काठमाडौँमा अब सबभन्दा पहिला त पुस्तकालयले एउटा सिटी लाइब्रेरी चाहिन्छ चाहिँदैन भन्ने कुरा व्यापक छलफल गर्नु पर्यो, जनताको समेत पनि भाइस लिनु पर्यो। र यदि डेभलप गर्ने हो सरकारले छुट्टै एउटा अर्को लाइब्रेरी नखोलिकन भइरहेको लाइब्रेरीलाई नि डेभलप गर्दाखेरि राम्रो हुन्छ भन्ने हाम्रो अभियान हो। अब त्यसैले गर्दा काठमाडौँ महानगरपालिका जहाँ जहाँ अहिले महानगरपालिका छ हाम्रो चाहिँ अभियान चाहिँ सबै महानगरपालिकामा एउटा एउटा चाहिँ लाइब्रेरी चाहिँ सिटी लाइब्रेरी चाहिँ चाहिन्छ। जुन कुरा मैले अघि पनि भने अब पाटनमा चिरी बाबुजीले यो शारदा पुस्तकालयलाई फेरि बिउजानेतिर लागिरहनु भएको छ, त्यो चाँडै पनि उद्घाटन गर्दैछ। अब पोखराको कुरा गर्दाखेरि अहिले म 15 गते सायद जाँदैछु, पोखरा पब्लिक लाइब्रेरीलाई अहिले पोखरा महानगरपालिकाले नि महानगरपालिका नै हो क्या अरे है, उसले चाहिँ आफ्नै ठूलो बिल्डिङमा अहिले लाइब्रेरी सारेको छ, पूरा लाइब्रेरीलाई दिएको छ, फेसिलिटिजहरू दिएको छ, कर्मचारीहरू समेत पनि व्यवस्था गरेका छ। जस्तै भक्तपुरको कुरा गरे भने भक्तपुर नगरपालिकाले नि यो सञ्चालन गरेका छ। भनेपछि काठमाडौँ त एउटा राजधानी मेट्रोपोलिटन सिटी, यो ठाउँमा एउटा विदेशीलाई घुमाउन ल्याउँदाखेरि पनि एउटा लाइब्रेरीलाई सगर्व ल्याउन सकौ न है, न नेसनल लाइब्रेरीको हालत त्यस्तै खराब छ, एउटा पब्लिक लाइब्रेरी सिटी पब्लिक लाइब्रेरी पनि त्यस्तै खराब छ, यस्तै छ है। अब तपाईँलाई एउटा उदाहरणको रूपमा हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा के दुबई कि अर्को कुन ठाउँमा कता रहे कता जाँदाखेरि त्यहाँको चाहिँ एउटा नेसनल लाइब्रेरीमा भिजिट गर्न लागेको थियो, गरेपछि त्यो लाइब्रेरी भिजिट गरेर उहाँ फर्केपछि हामी लाइब्रेरियनलाई बोलाएर अब नेपालमा पनि एउटा राम्रो लाइब्रेरी सञ्चालन गर्नु पर्यो. अब उहाँले भन्नुभएकै हो केशर लाइब्रेरी यिनीहरू जम्मै चाहिँ यो अरूको आँखा गाडेको छ है, तपाईँहरू अलि लाइब्रेरीहरू चलाएको हुनुहोस्, त्यसपछि व्यापक उ गर्नुहोस् भनेर उहाँले भन्नुभएकै हो. अनि जम्मलमा अहिले बन्ने लाइब्रेरीमा पनि त्यहाँ पनि त 22 तलाको बिल्डिङ बनाएर व्यापारहरूलाई दिन ठिकठाक परेको थियो. 60 जना हामी प्रबुद्ध वर्गहरू सत्यमोहन जोशीदेखि लिएर केदार भक्त माथेमा हामी सबैको सिग्नेचर क्याम्पेन गरेर प्रधानमन्त्रीलाई दिएपछि नै अनि त्यो बिल्डिङ बनाउने बन्द भयो. यस्तो छ, यहाँ त राम्रो ठाउँ देख्ने हुँदैन.
5: अब अलिकति यसमा हामी सुझाव दिँदै जाउँ नि, सरकारले अब के गर्नुपर्ने खाँचो छ, किनकि पुस्तकालय तथा सूचना सेवा सम्बन्धी नीति सरकारकै छ तर नीति र व्यवहारबीच फरक देखिन्छ. अब यसलाई व्यवस्थित बनाउन नीति अनुसारै सरकारले चाहिँ पुस्तकालयको प्रवर्धन गर्न विकास गर्न के गर्नुपर्ने आवश्यकता छ?
6: मेरो आफ्नो सुझावको भन्ने हो भने सबभन्दा पहिला एउटा हुन त 2064 सालको पुस्तकालय नीति त्यो अहिले पुरानो भइसकेको छ, अहिले नयाँ नीति तयार चाहिँ हुनैपर्छ. त्यो नीतिलाई टेकेर एउटा पुस्तकालय ऐन चाहिँ हुनैपर्छ. त्यो पुस्तकालय ऐनमा प्रत्येक के भन्छ यो नगरपालिका गाउँपालिकाहरूमा चाहिँ सरकारले नै एउटा लाइब्रेरी चाहिँ खोल्नैपर्छ प्रत्येक उसमा चाहिँ. र यो पठन संस्कृति विकास गर्नको लागि यो गाउँ तहदेखि नै केन्द्र तहसम्म लाइब्रेरीको विकास गर्ने कुरा त्यो नीतिमा पर्नु पर्यो. र त्यो नीतिमा एउटा के पनि हुनु पर्यो भने मैले दिएको सुझावमा पनि काठमाडौँ मेट्रोपोलिटन सिटीमा भइरहेको जुन यो काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय छ त्यसलाई नै अपग्रेड गर्ने र प्रत्येक यो चाहिँ प्रदेशमा एक एउटा प्रदेश केन्द्रीय पुस्तकालय गठन गर्ने, त्यसपछि प्रत्येक नगरपालिकामा गठन गर्ने, सकिन्छ भने वडा तहसम्म जाने भन्ने कुराहरू चाहिँ अहिले मैले यो सुझाव पनि दिएको छु. र नेशनल लाइब्रेरीलाई यो हालतमा राख्ने होइन, एउटा प्रिफ्याब बिल्डिङमा के भन्छ उसमा चाहिँ के सानो टिममा खालि सरकारी कर्मचारीहरू मात्रै आएर पढ्ने ठाउँ, त्यहाँ पब्लिक चाहिँ राम्रो एक्सेस छैन, नजिक पनि छैन. त्यसले गर्दाखेरि जम्मलमा जुन डिपिआर तयार भइसकेको छ त्यहाँ नै नेपाल सरकारले भव्य बिल्डिङ चाहिँ बनाएर एउटा अन्तर्राष्ट्रिय मापदण्डको लाइब्रेरी चाहिँ नेशनल लाइब्रेरी र सिटी पब्लिक लाइब्रेरी चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने एउटा जोरदार अहिले 19 औं पुस्तकालय दिवसमा पनि मेरो ऊ छ. यसरी चाहिँ गयो भने नीति ऐन त्यसपछि बजेटको व्यवस्था त्यसपछि कर्मचारीको व्यवस्था गरेर सञ्चालन गर्यो भने अवश्य पनि अन्य देशमा जस्तै हाम्रो पनि लाइब्रेरीले सञ्चालन गर्न चाहिँ सजिलो हुन्छ.
5: अब यसमा पालिका प्रदेश र स्थानीय अरू संघ संस्थाको भूमिका चाहिँ कस्तो देख्नुहुन्छ?
6: अहिलेसम्म पुस्तकालयलाई चाहिँदैन भन्ने कुराहरू कोही पनि आउँदैन, न पोलिटिसियन आउँछ न ब्युरोक्रेट्स आउँछ होइन. अब तर पुस्तकालय चाहिँदैन भनेर आउँदैन, पुस्तकालय महत्वको विषयमा व्यापक ठूलो भाषण पनि दिन सक्छ तर जब इम्प्लिमेन्टको पार्ट आउँछ नि, बजेट छुट्याउने टाइममा आउँछ नि, अनि त्यसपछि सबै पछि सर्ने. र लाइब्रेरीको लागि हेर्नुहोस् न, 2060 साल स्थापना गरेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलाई यदि हामीले 5 करोड पनि जग्गा सिटी सेन्टरतिर अथवा कतैतिर दिन सकेको भए अहिलेसम्म विदेशी दाताहरूले बिल्डिङ बनाइदिन सक्ने थियो, तर अब एउटा जग्गा पनि हामीले दिन नसक्ने सरकारको तर्फबाट है. अब त्यसले गर्दाखेरि पब्लिकको एकदमै चाहना छ प्रत्येक वडामा लाइब्रेरी होस् भन्ने कुराहरू, अनि वडाको पनि अहिले चाहना नभएको होइन. जति पनि मैले वडा अध्यक्षहरूलाई भेट्छु, नगरपालिकाको प्रमुखहरूलाई भेट्छु, उहाँहरू पनि लाइब्रेरी एकदम चाहिन्छ, हामी लाइब्रेरीको लागि व्यवस्था गर्छौँ भन्छ. तर जब बजेट छुट्याउने बेलामा भयो कि अनि अब त्यहाँ चाहिँ धेरै डिमान्ड हुँदो रहेछ नि. मान्छेको के छ भने बाटो बनाएपछि मोटर दौड्यो भोट आउने, बिजुली राखेपछि बिजुली बत्ती बल्यो भोट आउने, पानीको धारा हालेपछि पानीको तुरन्तै आउने. लाइब्रेरी खोलेर त्यसको रिटर्न भने चिज त मान्छेले कहिले त्यो अब त्यो ऊ गर्छ है. त्यसले गर्दाखेरि त्यो भोट आउने ठाउँमा चाहिँ बढी मान्छेको ध्यान जाने, पोलिटिसियनहरू यिनीहरू सबैको, तर लाइब्रेरीलाई चाहिँ अब ध्यान नजाने. तर लाइब्रेरीले चाहिँ के गर्छ, सबै नागरिक तयार गर्नको लागि हो भने
5: एकदम,
6: र सुसूचित नागरिक तयार गर्ने हो भने प्रत्येक ठाउँमा चाहिँ प्रत्येक गाउँमा र प्रत्येक विद्यालयमा एकदमै पुस्तकालय नभई हुँदैन
5: एकदम.
6: र एउटा सभ्य नागरिक चाहिँ तयार गर्ने, मैले अहिले कहिले काहीँ भाषणमा भन्ने पनि गर्छु कि पढेर मात्रै हुँदैन, पीएचडी गरेर मात्रै पनि हुँदैन, पीएचडी गर्ने मान्छेले ढुङ्गान जान्छ त्यो के उसमा गर्दाखेरि। जब लाइब्रेरीमा सो अध्ययन गरेर मान्छेले आफूलाई सो अध्ययन गरेर सभ्य बनाउँछ नि, त्यो मान्छेले अरूले ढुङ्गा हान्नु खोजिया छ भने ढुङ्गा हान्नु हुँदैन भन्छ कि
5: रोक्छ,
6: त्यसले रोक्छ त्यसले
5: एकदम।
6: त्यसैले सभ्य नागरिक तयार गर्ने एउटा चाहिँ प्रमुख थलो भनेको चाहिँ लाइब्रेरी नै हो।
5: भोला कुमार श्रेष्ठजी, अब हामी अन्त्यमा आइपुगेका छौँ। आज हामी तपाईँसँग पुस्तकालयको महत्व र पुस्तकालयको लागि सरकार, समुदाय, स्थानीय स्तरमा गर्नुपर्ने काममा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँ पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय हुनुहुन्छ। अब चाहिँ हामी अन्तिममा दुई तीनटा कुरा मात्रै, जस्तो बाल बालिकामा पठन संस्कृति विकास गर्न परिवार, विद्यालय र पुस्तकालय मध्ये कसको भूमिका बढ़ी महत्वपूर्ण हुन्छ?
6: अब यसमा चाहिँ फेज वाइज हुन्छ। हेर्नुहोस्, सबभन्दा पहिला त्यसको चाहिँ अभिभावकहरूमा त्यो बच्चा त अभिभावकहरूले चाहिँ हुर्काउने हो नि, र अभिभावकहरूलाई अभिभावकहरूले केटाकेटीदेखि नै, अब यहाँ त के पनि भन्ने गरेको छ भने बच्चा पेटमा हुँदादेखि नै बच्चालाई राम्रो गीतहरू सुन्ने, भजनहरू सुन्ने, कृष्णको फोटोहरू ठास्ने होइन भनेर भन्छौँ नि हामीले, भनेपछि त्यति टेकियर चाहिँ त्यो जब आमाले बच्चा बोक्दादेखिको गर्नुपर्ने। जब त्यो बच्चा बाहिर आइसकेपछि, बच्चा अलि ठुलो हुँदै गएपछि आमाले अब विदेशेर त क्लोथ किताबहरू किनेर दिने, बच्चालाई च्यात्छन् उ गर्छ च्यात्दैन होइन, त्यो डुलो पार्छ उ गर्छ र त्यो मुखमा हाल्दाखेरि पनि त्यो केमिकलले केही नहुने त्यस्तो खालको किताबहरू बनाउँछ। नेपालमा बल्ल बल्ल अलिअलि सुरुवात हुन थालेको छ के अरे क्लोथ किताबहरू, त्यो क्लोथ किताबहरू आमा बाउले चाहिँ पहिला किताब आफैले किनेर चाहिँ पढ्नु पर्यो, स्टोरी चाहिँ बच्चालाई सुनाउनु पर्यो है, त्यसले गर्दाखेरि त्यो बच्चा चाहिँ त्यो वातावरणमा हुर्कँदै जान्छ। अब यहाँ त के भइदियो भने हाम्रो त जब बच्चाले रुन थाल्छ, जब बच्चाले कुनै चिजको ऊ छ भनेदेखि सबभन्दा पहिला आमा बाउले चाहिँ मोबाइल दिया हुन्छ होइन, केटाकेटीदेखि अनि त्यो मोबाइल युज टु, मेरो आफ्नो नातिन छ 2.5 वर्ष, अहिले मोबाइल उसले हातमा पर्ने बित्तिकै त उसले 1 घण्टा जति त मजासँग त्यो भात खानलाई पनि सहिलो, ऊ पनि सहिलो, त्यसलाई मोबाइल छुटाउनलाई हामीले अब धेरै नै गरिरहेका छौँ। सबभन्दा पहिला चाहिँ अभिभावकै हो होइन, दोस्रो चाहिँ विद्यालय हो। तपाईँको हालसालै युरोपियन युनियनहरूको एउटा न्युज सुन्नुभयो होला, युरोपियन कन्ट्रीहरूको कति 6-7 देशले 16 वर्षसम्म त्यो मोबाइलहरू यिनीहरू स्कूलमा चलाउनु नपाउने, यसमा स्मार्ट बोर्डहरू पनि राख्नु नपाइने, त्यस्तो खालको पूरा प्रिन्टेड किताबमा पठाउने। किनकि त्यसले के गर्यो भनेदेखि बच्चाहरू, तपाईँ हामीले पनि देखेको छु नि, अहिले यहीँ बालको हस्पिटलमा जाने भने दिनको 30-40 नयाँ बच्चाहरू चाहिँ बिरामी, कस्तो खालको बिरामी भनेदेखि टोलाएर बस्ने, आमा बाउले भनेको नमान्ने है, अब जो खालि मोबाइल देऊ मोबाइलसँग चलाउने गर्दाखेरि अनि झनक्क रिसाउने, त्यस्तो खालको एकदम बढेको छ। अब तपाईँले 13-14 वर्षको बच्चालाई मोबाइल नदिएकोले सुसाइड गरेको केस त हाम्रो नेपालमा पनि छ, अब इन्डियामा पनि देख्नुभयो हिजो अस्तिको एउटा केस, 19 वर्षको केटोले के एउटा मोबाइल चाहिँ त्यो डिमान्ड गर्दाखेरि होइन त्यो मोबाइल उपलब्ध गराउन सकेको हुनाले ऊ डाँडामा पुग्छ अनि बाउ चाहिँ आमा चाहिँ पछि पछि दौडेर जान्छ, छोरा चाहिँ हाँसमा साँद्दै भिडबाट तल खसेर बाबामा मर्छ, त्यसपछि आमा पनि त्यहाँबाट हामीले 3 मरेको यो हालसालको। त्यसले विद्यालयको पनि एकदम ठूलो भूमिका छ, यो यसलाई चाहिँ मोबाइलबाट भर्सक चाहिँ लत छोडाउनु पर्ने, यो चाहिँ अलिकति बढाउनु पर्ने यो छ। र अब त्यसको लागि त अब अभिभावकले किताबहरू किन्ने, विद्यालयमा पनि टेक्स्टबुकमा नराखिकन बालबच्चाहरूलाई रुचाउने खालको किताब कसैलाई हुनु पर्यो, अनि स्टोरी टेलिङ सबभन्दा ठूलो विद्यालयले चाहिँ कथा वाचन चाहिँ एकदमै गराउनुपर्छ। हजुर, अमेरिकामा चाहिँ राष्ट्रपतिको श्रीमती समेत पनि यो बाल लाइब्रेरीमा गएर अथवा स्कुल लाइब्रेरीमा गएर कथा बनाउने गर्छ।
5: एकदम, अब यसमा पुस्तकालयकै भूमिका महत्वपूर्ण देख्नुभयो। अब हामी अन्त्यमा जाँदा जाँदै, अबको पुस्तकालय चाहिँ कागजी पुस्तक राख्ने ठाउँ मात्रै होइन, डिजिटल र भर्चुअल ज्ञान केन्द्र पनि हुनुपर्छ भनिन्छ, अब यसको लागि चाहिँ के गर्नुपर्ने खाँचो देख्नुहुन्छ तपाईँ?
6: अब मैले अहिले भनिहालेँ, 1-15 वर्षको 16 वर्षको बच्चालाई त डिजिटलबाट हामीले पनि टाढे राख्नुपर्छ। हाम्रो लाइब्रेरी छ भने पनि यदि यो डिजिटल भयो एआईको सुविधा उपलब्ध गर्यो भने 16 वर्षको माथिको लागि मात्रै त्यस्तो खालको चाहिँ लाइब्रेरीको चाहिँ हामीले डेभलप गर्नु पर्यो। अहिले अब एआईको उसमा चाहिँ मोबाइलबाट नै बच्चाहरूले होमवर्क गर्न थालिया छ है, एकदम खराब बानी हो त्यो, त्यसले गर्दा अब बच्चाहरूको क्रिएसनमा अलिकति चाहिँ धक्का अवश्य पनि पर्छ, तर एआईबाट पनि अछुत रहन सक्दैन। अहिले यसमा धेरै नै अनुसन्धानहरू भइरहेछ, अब के गर्ने यो भन्ने कुराहरू, अब त्यसले गर्दा हाम्रो लाइब्रेरी चाहिँ अलिकति प्रबुद्ध वर्गहरू अलिकति छ भने एआई पनि एआई भयो, अब डिजिटल किताबहरू, अब तपाईँले एउटा खुसीको खबर नेपालमा यो एसियन डेभलपमेन्ट ब्याङ्कले र अनि कोरियाको नेशनल लाइब्रेरी दक्षिण कोरियाको नेशनल लाइब्रेरीको संयुक्त उसमा चाहिँ नेपालमा डिजिटल नेशनल डिजिटल लाइब्रेरी अहिले बनाउँदैछ र जति पनि अहिले पुरानो अप्राप्य किताबहरू थियो त्यसको डिटाइजको कामहरू झन्झनै सक्न लागिसकेको छ। अहिले चाहिँ नेशनल लाइब्रेरी केशर लाइब्रेरी र दिल्ली रवाना भएको किताबहरू अहिले डिटाइज गरिरहेको छ तिनीहरूको लागि अहिले एकदमै उसको लागि दक्षिण कोरियाको लाइब्रेरीमा हालसाल भिजिट गर्न गएछ हाम्रो लाइब्रेरीहरू पनि एक दुई दिनपछि फर्केला। त्यसैले अब डिजिटल त अब लाइब्रेरीमा नभइकन हुँदैन तर त्यो डिजिटल राख्दा राख्दै पनि कम्प्युटरहरू राख्दा राख्दै पनि त्यो सानो बच्चाहरूलाई पनि त्यसको अभ्यस्त चाहिँ बनाउनु भएन त्यो डिजिटल एनमा। यसमा चाहिँ अभिभावकहरूले पनि विचार गर्नु पर्यो, त्यसमा लाइब्रेरीहरूले पनि विचार गर्नु पर्यो र स्कुलको टिचरहरूले पनि विचार गर्नु पर्यो। यो समस्त सबैको प्रयास भयो भने अवश्य पनि हामी एउटा एक प्रकारले डिजिटल लाइब्रेरीको पनि होइन जसलाई आवश्यक पर्छ त्यसले बढाउँदै जान्छ आवश्यक छ त्यो र प्रिन्टेड किताबहरू पनि त्यहाँ लाइब्रेरी छ प्रिन्टेड किताबहरू पढ्ने जमात पनि हाम्रोमा प्रशस्त छ र बच्चाहरूलाई पनि यो चाहिँ नराम्रो उसबाट चाहिँ हामी बचाउन सकिन्छ होला भन्ने चाहिँ मलाई लाग्छ। हजुर
5: धेरै धेरै धन्यवाद भोला कुमार श्रेष्ठज्यू तपाईँको यो महत्वपूर्ण भनाई र समयको लागि।
6: यहाँलाई पनि धेरै धेरै धन्यवाद विशेष गरेर उज्यालोले मलाई समय दिनुभयो र पुस्तकालय दिवसको सेरोफेरोमा यो कार्यक्रम चाहिँ गर्नुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद छ।
5: उहाँ हुनुहुन्थ्यो पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठ। आजको कार्यक्रममा हामीले पुस्तकालयको अवस्था र पठन संस्कृतिमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे सुन्न सकिन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: Sonia.
1: Extreme energy drink.
2: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
8: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
9: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
10: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
9: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड शेर्पा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता,
2: न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670-71284 र 97498-40
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
0: रेडियो भेरी एफएम
12: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्षको तीज शुरू आज दर खाने दिन। तीजका तीन दिन पर्सीसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने 250 म्यान पावरको पूर्व स्वीकृति रोकका। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री। नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालकानोलाई हरायो। प्रिमियर लीगमा चेल्सी र सिटीको बराबरी। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर ढकनी गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ। तीजका तीन दिन आज भोलि र पर्सीसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी बागमती र गण्डकीका हिमाल तथा पहाड़ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी बागमती र गण्डकी प्रदेशको हिमाल तथा पहाड़ीसँगै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सी ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड़ी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। तीजका तीन दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती सिन्धुपाल्चोक कास्की गोरखा जुम्ला उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। कपिलवस्तुको बाढ़गंगा नदीमा बाढ़ी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरूष रहेका सशस्त्र प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाढ़गंगा नदीमा 81 बाढ़ी आउँदा फँसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ़ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। यसैबीच बाढ़गंगा नदीमै पौड़ी खेल्ने क्रममा हराएका एक बालकको खोजी भइरहेको छ। बाढ़गंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौड़ी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब परीक्षक सिंहका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ। मनसून कायमी रहेकोले पहाड़ी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81% बढ़ने र बाढ़ी आउन सक्ने जोखिम हुने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा आबद्ध नेपाली इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आबद्ध संस्था
13: आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ। यसअघि मलेसियाले नेपालका 25 म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो। त्यो सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएका छन्। मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनैतिक रूपमा पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
14: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
15: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
14: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
15: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
14: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
15: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617,
14: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल अर्थात खाली सिलिण्डर भरी वैकल्पिक बाटोबाट 30 सिलिण्डर काठमाडौँलाई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र अस्ति शुक्रबार 40,636 थान सिलिण्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिण्डर बारा पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाटै ग्यास सिलिण्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति भने कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढ़ी रकम लिएको जानकारी प्राप्त भएमा 98513 38322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरै गाउँपालिकाको शिक्षा शाखाले हिजो सभा हलमा पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रमको आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। यस लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मध्य प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोड़मोड़ गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले विद्यालय शिक्षालाई थप व्यवहारिक सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 देखि साथै प्रदेशको 28 जिल्लामा विद्यार्थी शिक्षक अभिभावक र अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ। यो अभियान पर्सि भदौ 30 गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 वटै जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। अब विदेशको खबर। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढ़ेपछि साउदीले महत्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द हर्मुज जल डमरू मध्येमा बढ़ेको तनाव तथा यमनमा इरान समर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढ़ेको छ। अब खेल खबर लालिगामा रियल माड्रिडले रायो भालेकानोलाई 4-1 गोलले पराजित गरेको छ। रियलका किलियन एम्बाप्पेले 2 गोल गरे, जितसँगै रियलले लालिगामा 12 अंक जोड़ेको छ। यस्तै इंग्लिश प्रिमियर लीगमा चेल्सी र हल सिटीले 2-2 को बराबरी खेलेका छन्। चेल्सीका लागि जोआओ पेड्रोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई हारबाट जोगाए। चेल्सीले 7 मिनटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लियो, तर हल्का मोहम्मद बेल्लौमीले 28 र 34 मिनटमा गरी 2 गोल गरे। यो बराबरीपछि हल सिटी 8 अंकसहित तेस्रो स्थानमा छ भने चेल्सी 7 अंकसहित चौथो स्थानमा छ। चार बन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्षको तीज पर्व शुरू, आज दरखाने दिन, तीजका 3 दिन पछिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने, 250 म्यान पावरको पूर्व स्वीकृति रोक्का। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालेकानोलाई हरायो, प्रिमियर लीगमा चेल्सी र हल सिटीको बराबरी।

0: Radio.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू
1: Extreme energy drink.
2: Namaste.

0: नानी
1: 1-9-8-198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: सूचना।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083-590-726। सूचना।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू।
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: यही असोज 3 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
9: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
10: ओइ ठुले, एक्लै बसेर के गुन

0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
4: लटिपिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: रेडियो भेरी एफएम।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टर देखि पश्चिम पत्ति। मोबाइल नम्बर 9840444631।
2: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क माणिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 9805424209।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: जनता केवल 5 दशक देखी।
1: एनएमबी द्वारा बचत खाता, प्रदेश को प्रगति संग बचत को नाता।
2: रारा को निर्मल पानी जस्ते सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
3: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिमैट र मेरो शेयर पनि।
1: प्रदेशको प्रगति सँग
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
8: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
9: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
8: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
10: यही असोज 3 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेषद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
10: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9855-13-956।
12: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
13: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
12: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
13: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
12: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
13: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
12: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
13: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
12: हो, त्यही गएर
13: सूर्जन रोकाईलाई भेट।
12: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
13: लकी पिराक फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
14: रेडियो भेरी एफएम।

0: राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ
2: बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर

0: अनि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लाग्यो बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726।
5: रेडियो भेरी एफएम।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
3: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।

0: पायल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिभ्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्धानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
3: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Media.
1: Extreme energy drink.
0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन गर्ने गर्नु
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर
4: सूर्जन रोकाईलाई भेट
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
5: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
3: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरे हाइलाइट्सबाट सभ्यकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा मोटरसाइकिलको ठक्करबाट सुर्खेतमा एक महिलाको ज्यान गयो, रूकुम पश्चिमको सानो भेरीमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 9 जना घाइते। यस वर्षको तेज औपचारिक रूपमा आजबाट शुरू, आज दर खाने दिन, यसपालि वीरनगरमा तीज सद्भाव मेला भने नहुने। र नेपाल एससीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल, एसिया कप एक दिवसीय क्रिकेटमा छनौट। सुर्खेतको वीरनगरमा मोटरसाइकिलको ठक्करबाट एकजनाको ज्यान गएको छ। मोटरसाइकिलको ठक्करबाट एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लेगबेसी नगरपालिका 10 झुप्रा स्थित लेगबेसीबाट भुतचोकतर्फ आउँदै गरेको VI/P437 नम्बरको मोटरसाइकिलको ठक्करबाट वीरेन्द्र नगर नगरपालिका 10 बढ़ीपाटी बस्ने एक महिलाको ज्यान गएको बताइएको छ। मोटरसाइकिलको ठक्करबाट घाइते हुनुभएका उहाँलाई थप उपचारका लागि नेपालगंज लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ। उता रूकुम पश्चिमको सानो भेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ भने 9 जना घाइते भएका छन्। कोट गाउँबाट कालियो गाउँपालिकाको केन्द्र सानो भेरी 9 सिमली हुँदै खलंगातर्फ हिँडेको LU-1-6-60-29 नम्बरको जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वेदबहादुर पौडेलले दुर्घटनामा 2 जनाको ज्यान गए पनि परिचय खुल्न बाँकी रहेको बताउनु भएको छ। यस्तै घाइतेहरूको उपचार चलिरहेको छ। घाइते मध्ये 4 जनाको अवस्था अलिक गम्भीर रहेको पनि प्रहरीले जनाएको छ। यस वर्षको हरितालिका तीज पर्व औपचारिक रूपमा आजदेखि शुरू भएको छ। आजका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीका रूपमा पनि लिने गरिन्छ। भोलि हरितालिका तीजका दिन व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्ने मान्यता पनि रहेको छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुतपाक, मिठाई जस्ता परिकार बढ़ी आडिलो हुने भएकाले व्रतको अघिल्लो दिन खाने परम्परा रहेको छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक हुने गर्दछ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने परम्परा पनि रहेको छ। धेरै चिल्लो, पिरो, गुलियो वा मसलेदार परिकारका रूपमा दर खाँदा स्वास्थ्यमा नराम्रो असर गर्न सक्ने भएकाले ध्यान दिन पनि पोषणविदहरूले सुझाएका छन्। भोलि हरितालिकाको तीज पर्व र पर्सि ऋषि पञ्चमी पर्व परेको छ। यसैबीच सुर्खेतको वीरनगरमा तीजका दिन हुँदै आएको तीज सद्भाव मेला यसपालि नहुने भएको छ। बागिना समूह सुर्खेतले विज्ञप्ति जारी गर्दै भोटेकोशी बाढ़ीका कारण मुलुकमा ठूलो विपत्ति परेकाले यस वर्ष मेला नगर्ने निर्णय गरिएको जनाएको छ। र नेपाल एससीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कपमा छनौट हुन सफल भएको छ। आसिफ शेखको शानदार शतकीय पारीमा नेपालले युएईमाथि 44 रनको जित हासिल गर्दै च्याम्पियन बनेको हो। 314 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको युएई 5 बल बाँकी छँदा 269 रनमै समेटिन पुग्यो। आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको शतकीय पारी खेल्दा गुलशन झाले 38 बलमा 3 चौका र 4 छक्का सहित 52 रन बनाउनुभयो। यस्तै अर्जुन कुमारले 43, रोहित पौडेलले 40 रन जोड्नुभयो भने बसीर अहमदले 4 बलमा 15 रनको आक्रमक पारी खेल्नुभयो। नेपालले यसअघि सन् 2023 प्रिमियर कपको फाइनलमा पनि युएईलाई नै पराजित गरेको थियो। प्रतियोगितामा नेपालका कप्तान सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाड़ीको पुरस्कार जित्न सफल हुनुभएको छ। उहाँले प्रतियोगिताभर सबैभन्दा धेरै 18 विकेट लिनुभएको छ। हवस् तरीलाई बिहान 11 बजेको भेरी हाइलाइट्स सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: सूचना,
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
5: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
6: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
4: प्रदेशको प्रगति सँग।
7: यही असोज 3 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6, हुलाक नजिक सुर्खेत। फोन 083521987 र मोबाइल 98550139।
2: सूचना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
9: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
10: स्टिम जिरा मसिनो चामल
3: फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
0: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

नमस्ते नमस्ते अनि तपाईँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम भेरीको डबलीको प्रखाईमा रहनुभएका यहाँहरू सम्पूर्णमा। आज आइतबारको दिनमा तपाईँको माझमा उपस्थित भइसकेको छु म तपाईँको साथी मधुबन र यो आइतबारको भेरीको डबलीलाई स्पोन्सर गरेको छ जनता केबलले। यहाँहरूसँग कुराकानी गर्नको लागि रमाइलो गफगाफको साथ साथ म तपाईँसँग रमाइलो गफगाफको साथ कुराकानी हुनेछ आजको दिनमा। अबको 12 बजेसम्म यहाँले हामीलाई सुनेर साथ दिनुहुनेछ र फोन पनि गरेर साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। 083-522-445 र 523-445 दुईवटा टेलिफोन नम्बर हामीले तपाईँका लागि खुल्ला गरेका छौं। अबको 12 बजेसम्म यहाँले हामीलाई सुनेर साथ दिनुहुनेछ, फोन गरेर साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। आजबाट तीज औपचारिक रूपमा शुरू भइसकेको छ। आज तीजको पहिलो दिन अर्थात दर खाने दिनको रूपमा आजको दिनलाई लिइन्छ। यस वर्षको दर खाने दिन आज मुख्य दिन, हुन त पछिल्लो समय दर खाने दिन त लगभग 15-20 दिन अगाडिबाट नै शुरू हुने गर्छ, तर मुख्य रूपमा चाहिँ आज दर खाने दिन हो। आजको दिनलाई माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा समेत हामीले लिने गर्छौं र भोलि तीज व्रत बस्नुपर्ने भएकाले त्यसको अघिल्लो दिन दरका रूपमा अलिकति पसिलो पदार्थ खाएर भोलिको व्रत बसेको समयलाई यसले चाहिँ निर्धक्कका साथ बस्नका लागि आज दर खाने गरिन्छ। विशेष गरेर हामीले दरको रूपमा दूधबाट बनेका खीर लगायतका विभिन्न परिकारहरू खाने गर्दछौ। समय र ठाउँ अनुसार फरक फरक पनि हुनेछ र यो तीजको रौनकमा तपाईँ हामी छौं। तीजको रौनक यहाँले रमाइलो गरिरहनु भएको छ, साथसाथमा पनि हामीलाई सुन्दै हुनुहुन्छ भन्ने विश्वासका साथमा कार्यक्रमको शुरूआतमा तपाईँ सबैका लागि एउटा गीत हामी तीजको गीत राख्छौ। त्यसपछि तपाईँसँग फोन कलका साथमा भोलिको व्रत बसेको समयलाई यसले चाहिँ निर्धक्कका साथ बस्नका लागि आज दर खाने गरिन्छ। विशेष गरेर हामीले दरको रूपमा दूधबाट बनेका खीर लगायतका विभिन्न

0: विष्णुमाझीको आवाजमा रहेको यस वर्षको निकै मिठो गीतको गीत तपाईँका लागि हामीले राख्यौं। पक्कै पनि यहाँहरूले मन पराउनु भयो होला भन्ने विश्वासका साथमा आज आइतबारको दिन भेरीको डबरी जनता केबलले स्पोन्सर गरेको यो कार्यक्रममा हामी छौं। पहिलो सहभागी साथी हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर नमस्कार, बजाङबाट बोल्दैछु, प्रकाश खपडी खड्का।
0: प्रकाश जी, के छ हाल खबर बजाङतिरको अनि तपाईँको?
1: व्यक्तिगत रूपमा मेरो अनि बजाङको खबर पनि सब ठिकै छ हजुर। बरु हजुर लगायत रेडियो भेरी एफएम परिवारको खबर सुनाउनुहोस् है।
0: हाम्रो पनि एकदम ठिकठाक छ प्रकाश जी। तीजको रौनक छ, सुरु भएको छ, तपाईँको तिर कस्तो छ?
1: यता पनि हल्का फुल्का छ भन्नु पर्यो हजुर।
0: अनि नाचगान हुन्छ कि हुँदैन तपाईँको तिर?
1: त्यति धेरै त हुन्न, अलिअलि हुन्छ हजुर।
0: अहिले यो प्राय जसो मादलमा नाच्ने चलन लगभग हटिसकेको छ होइन?
1: हजुर, डिजेमा नाच्दै छन् अलिअलि मात्र।
0: ए, अनि कामकाज के छ हिजो आज तपाईँकोतिर? मकै स्याहार्ने काम हुँदैछ कि सकियो कि के हुँदैछ?
1: हजुर, हाम्रोतिर मकै खासै लाउँदैनन् क्यारे, अब अलिअलि हो र त्यही उसिनेर खान लागि अब त्यो अलिकति पाक्न लागेको छ भन्नु पर्यो।
0: ए, के हुन्छ खास तपाईँकोतिर भन्नु त?
1: हाम्रोतिर त्यही हो हजुर, अब कोदो पनि लाउन छोडिसके होइन, अहिलेलाई अब खासै अब बालीहरूमा त्यही हो, धान र गहुँ भन्नु पर्यो।
0: ए ल, एकदम खुसी लाग्यो प्रकाशजीसँग आज धेरै पछि कुराकानी गर्ने यो अवसर प्राप्त भयो। ल प्रकाशजी, खुसी लाग्यो, के सुन्न पाउँछौ तपाईँको आवाजमा आज हामीले?
1: हजुर, मलाई पनि अब धेरै पछि हजुरहरूसँग कुराकानी गर्न पाउँदा एकदमै खुसी महसुस गरेको छु। अब एउटा चाहिँ लोक भाषा गाउने प्रयास गर्दैछु है।
0: तपाईँको आवाजमा हामी गीत सुन्नको लागि एकदम तयारी अवस्थामा छौ, सुरु गर्नुहोस् है।
1: हस् सर, हस्

ला धेरै धेरै धन्यवाद प्रकाश जी यो मीठो गीतका लागि। आगामी दिनमा पनि यहाँको सहभागिता रहनेछ भन्ने विश्वासको साथमा आजलाई छुट्टी। नमस्ते। हस् नमस्कार। प्रकाश जी हुनुहुन्थ्यो बझाङबाट, हामीलाई फोन गर्नुभयो र एउटा गीत राखेर जानुभएको छ। मिठो गीत हामीलाई सम्झिनुभयो र फोन पनि बेला बखतमा गर्नुहुन्छ। अब भने हामी तपाईँ सबैका लागि अर्को एउटा गीत राख्छौ, त्यसपछि तपाईँको माझमा आउनेछौ। हामीलाई सुन्दै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला।

0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
6: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: समय बदलियो, पुस्ता फेरियो।

0: सुने हिमाल पहाड़ हुँदै तराई समय के साथ गुंजने रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज में तपाईले हामीलाई कार्यक्रम भेरी को डबल सुनी रहनु भएको छ। तपाई हामीलाई इंटरनेट में radiobheri.com.np बाट र हाम्रो पात्रो बाट पनि हामीलाई सुनी रहनु भएको छ। 083-522-445 को लाइन में तपाईले फोन गर्नुभयो भने तपाईसँग कुराकानी हुनेछ र यहाँले फोन गर्नुहुनेछ भन्ने अपेक्षा मैले लिएको छु। आज सोमबार को दिन किनकि तपाई यति बेला तीज मनाउनका लागि व्यस्त पनि हुनुहुन्छ होला। आज तीजको दर खाने दिन हो। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। त्यसै कुरालाई मध्यनजर गर्दै तपाईँ पनि दर खानका लागि आफ्नो माइती घरमा पुगिसक्नु भएको छ होला। अलि टाढा टाढाबाट जाने दिदी बहिनीहरू जाँदै पनि हुनुहुन्छ होला। साँझसम्म भए पनि आफ्नो घरमा आफ्नो घरबाट माइत पुगेर तीजमा जाने तपाई तयारी पनि गर्दै हुनुहुन्छ होला। किनकि वर्षभर एकपटक आउने यो तीजमा विशेष त महिला दिदी बहिनीहरूले वर्षभरिको पीड़ा आफ्नो आमा बुवासँग गर्ने कुराकानीका आधारमा यो तीजलाई हामीले मान्ने गर्छौं र तीजको आफ्नै विशेषता छ। उसो त अघिल्लो दिन आज तीजको दर खाइसकेपछि भोलिपटक अर्थात भोलि तीजको दिन व्रत बस्ने परम्परा रहिआएका कारण आज नाचगान गर्ने र राति 12 बजेसम्म तीजको दरको दर खाने चलन पनि छ, जसले गर्दा भोलिको लागि तपाईँलाई भोलिको दिनमा व्रत बस्दै गर्दा चाहिँ आजको दिनमा खाइसकेको कुराले भोलिसम्म तपाईँलाई राम्रो बनाउनेछ। दर खाने समय भने ठाउँ अनुसारको फरक फरकै रहन्छ। कतिपय ठाउँमा कुनै समयमा हुन्छ र कतिपय ठाउँमा कुनै ठाउँमा हुने गर्दछ। आज आइतबारको दिन जनता केवलले यस कार्यक्रमलाई स्पोन्सर गरेको छ र तपाईँ आउन सक्नुहुनेछ। 083-522-445-22745 को टेलिफोन नम्बर तपाईँको लागि खुल्ला छ। हेरौँ कोही साथीसँग कुराकानी हुन्छ। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: नमस्कार, सुर्खेतदेखि एलिना नेउपानी बोल्दैछु।
0: एलिना नेउपानी
1: हजुर,
0: सुर्खेतको कुन ठाउँबाट एलिनाजी?
1: नेवारी
0: नजिकैबाट। के गर्नुहुन्छ यहाँले नेवारीमा बसेर?
1: म अहिले 10 पढ्दैछु।
0: 10 कक्षामा पढ्दै हुनुहुन्छ हो?
1: हजुर।
0: यस वर्ष एसई दिने? यस वर्ष एसई दिने तयारीमा हुनुहुन्छ? ल, खुसी लाग्यो यहाँसँग कुराकानी हुन पायो। पढाइ लेखाइ कस्तो चल्दैछ? आज छुट्टी छ होइन? ल, अनि तीज कसरी मनाउने तयारी गर्दै हुनुहुन्छ? आज दर खाने दिन भयो, आमा आउँदै हुनुहुन्छ, आमा छोरी बसेर तीज मनाउने तयारी गर्दै हुनुहुन्छ हो? ल, खुसी लाग्यो तपाईँसँग कुराकानी गर्न यो अवसर हामीले पाएका छौँ। आज के सुनाउनुहुन्छ भेरीको डबलीमा? तपाईँको आवाजमा हामीले के सुन्न पाउँछौ? ल, तपाईँकै आवाजमा तपाईँकै रचनामा हामी कविता सुन्नको लागि तयारी अवस्थामा छौँ। सुरु गर्नुहोस् है।
1: आमा बिनाको तीज आयो भन्छन् है ओरा पराकाले, मेला पात जान्छन् है खराब पति पाकाले, वर्षमा एकपटक मात्र तीज आउँछ है, आमा नभाकीलाई पीरमाथि तीज ल्याउँछ है, घरमा सासु श्रीमानले नै सताउँछन् होला, कसै तिमीले आँसुका खोला बगाउँछ होला, सबै चिटिक्क परेर तीज मनाउन जान्छन् है माइत, रुदै रुदै जान्छौ मेला पात गर्न अभाग्य तिमी त, अहिले जे दियो पछि तिमी मिल्ने हो क्यारे, नुन दिँदा सुन मिल्ने होइन क्यारे, तिमीलाई सुखको सास फेर्न कहाँ दिन्छन् र मन सुने मिठो बोली वचन कहाँ गर्छन् र, यदा कदा सबैले वचन मात्र लगाउँछन् होला, तिम्रो लागि यो पापी तिमी किन आउँछ होला, ती जायो भन्छन् है ओर्नकाले, मेलापात जान्छन् है खराब पति काकाले, ईदको सद्दा आमा बिनाको चिजको चिरा छ र, आमा बिनाको चिजको चिरा छ र, आमा बिनाको अमृत मायाको बोसी भयो है तिमी, ईदको बेलादेखि मात्र हुने भयो है तिमी, ती जायो भन्छन् है ओडा काकाले, मेलापात जान्छन् है खराब पति काकाले।
0: धेरै धेरै धन्यवाद एलिनाजी, निकै मिठो कविताको लागि। समय सान्दर्भिक यो तीजको प्रसंगलाई राखेर यहाँले कविता भनिदिनु भयो। आगामी दिनमा पनि यहाँको सहभागिताको लागि हामी अपेक्षा गर्नेछौ। आजलाई छुट्टी भयो है? हस् नमस्कार। एलिना न्युपाने हुनुहुन्थ्यो, वीरेन्द्रनगर नेवारे सुर्खेतबाट हामीलाई फोन गर्नुभयो, एउटा कविता हामीलाई सुनाएर जान्नु भएको छ। अब हामी तपाईँ रेडियो सुनेर बस्नुभएका सबैको लागि फेरि अर्को तीसकै भाका जोड्छौं, त्यसपछि तपाईँसँग आउनेछौ। 083 5 22 745 र 523 445 तपाईँको लागि खुल्ला छ।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
1: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।

0: जनता केबल पांच दशक देखि
1: सबैको मन सुने
2: रेडियो भेरी एफएम
3: सबैको मन सुने हिमाल पहाड हुँदै तराई समयकै साथ गुञ्जने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा तपाईँ कार्यक्रम भेरीको डबरी सुनिरहनु भएको छ। आजको कार्यक्रमलाई स्पोन्सर गरेको छ जनता केबलले। कोही साथी हुनुहुन्छ टेलिफोन सम्पर्कमा, म उहाँलाई स्वागत गर्दैछु। नमस्ते हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
4: हेलो हजुर नमस्कार, म हरिकृष्ण भट्ट बोल्दैछु। हजुर
3: हरिकृष्ण भट्ट कहाँबाट बोल्दै हुनुहुन्छ हरिकृष्णजी?
4: मेरो घर चाहिँ मुगु हो, अहिले हाल चाहिँ बसाई वीरेन्द्र सुर्खेतमा छ, त्यही वीरेन्द्रबाट बोल्दैछु।
3: यी वीरेन्द्रनगरबाट बोल्दै हुनुहुन्छ हो?
4: हजुर हजुर।
3: अनि के चल्दैछ यहाँ मुगुको मान्छे के गर्दै हुनुहुन्छ?
4: यता पढाइमा व्यस्त हो, ब्याचलर थर्ड इयर पढ्दैछु, साथसाथै शिक्षक सेवा आयोगको इक्जामको तयारी गर्दैछु।
3: ए ल, पढाइ लेखाइ गर्दै हुनुहुन्छ, तपाईँको पढाइ एकदम राम्रो रहनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ, र चाँडै नै तपाईँ शिक्षक सेवा आयोगको परीक्षामा पास भएको सुन्न पाइयोस्। तपाईँलाई धेरै धेरै शुभकामना।
4: हजुर धन्यवाद।
3: अनि यसो फुर्सदको भएको बेला कतिको सुन्नुहुन्छ रेडियो भेरीलाई?
4: एकदम रेडियो भेरीलाई धेरै सुन्छु, भेरीको डबलीदेखि लिएर पहिला पनि सुन्थे, आजकल अलिक पढाइमा व्यस्त भएको कारणले गर्दा एफएममा अलिक सुन्नमा अलिक कमी भएको हो जस्तो लागेको छ। अनि एफएममा फोन नगरेको पनि धेरै भइसकेको थियो, अहिले एफएममा फोन गर्ने कार्यक्रम कहिले आउँछ कतिखेर आउँछ भन्ने म एउटा खोजीमा थिएँ। पहिला भेरीको डबली अलिक पहिला 9 बजीतिर आउँथ्यो, फेरि त्यो सुन्दै थिएँ, आउँदै आएन, त्यसपछि यसो खोजीमा थिएँ, बल्ल लगभग 6-7 महिनाको पर्खाइपछि कार्यक्रममा फोन गर्ने मौका दिएको छ, एकदम खुसी लाग्यो।
3: धेरै खुसी लाग्यो मलाई पनि, म पनि तपाईँसँग आज कुराकानी गर्ने यो अवसर जुटेको छ, खुसी लागेको छ। के सुन्न पाउँछौ? तीजको रौनक छ, आज दरखाने दिन पनि हो होइन?
4: हजुर आज तीजको रौनक छ, म चाहिँ अब एउटा हाम्रो शर्मिला गुरुङले गाएको एउटा तीजको गीत अलिक भाका गुनगुनाउन चाहन्छु।
3: ल सुरु गर्नुहोस्।

0: धारामा एउटै पानी पदेर ढुङ्गे धारामा। धन्यवाद,
1: धेरै धेरै धन्यवाद तपाईँलाई यो निकै मिठो तीजको गीतको लागि। आगामी दिनमा पनि यहाँसँग कुराकानी हुनेछ भन्ने अपेक्षा सहित आजलाई छुट्टीमा है। धन्यवाद। हाम्रो मुगुको साथी हाल वीरेन्द्रनगरबाट फोन गर्नुभयो, हरिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। अब हामी के गर्छौं, समय सकिन सकिन लागेको छ र आज विशेष त हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरू सबैप्रति विशेष आभार प्रकट गर्न चाहन्छौ। आजको भेरीको डबलीमा तपाईँले फोन गर्नुभयो, यहाँहरू सबैप्रति पनि विशेष आभार प्रकट गर्दै यो आइतबारको भेरीको डबलीलाई स्पोन्सर गरेकोमा जनता केबललाई सम्झिँदै आजको कार्यक्रमबाट मधुबनी विषय पनि बिदा हुन्छु। यहाँको बाँकी समय शुभ रहोस्। यहाँको आजको यो तीजको दरखानी दिन पनि एकदम शुभ रहोस्। तीजको ह्याप्पी तीज भन्दै म छुटिन्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रूकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, 9 जना घाइते, थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो, मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रूपियाँ राजस्व संकलन। इण्डोनेशियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन खोजी चल्दै, सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। नेपाल खबरमा अब पूरा खबर। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यानपावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढ़ेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यानपावर कम्पनी र उनीहरूसँग जोड़िएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिका बारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यानपावर कम्पनी सहायक संस्थाका रूपमा जोड़िएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको माग पत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक सम्वाद अघि बढ़ाएको सरकारले जनाएको छ। उज्यालो संघको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढ़ाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाई छ। मलेसियामा झण्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यानपावर कम्पनी छनौटको विवाद व्यवसाय बीचको प्रतिस्पर्धा मात्र सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोड़िएको छ। रूकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलंगका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमाना डांगु डुंगेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 प्रेम कलापुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 जना घाइते भएका छन्। 4 जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः संचालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटेकोशीमा भदौ 10 गते बाढ़ीबाट रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुनालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्रै नेपाली मुस्ताङ भन्सार कार्यालयले 27 करोड़ 11 लाख राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढ़ी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रेका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वीरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रूकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगंज क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोड़ामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेको छ। महासंघका अनुसार चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इण्डोनेशियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इण्डोनेशियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालिमतान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालिमतान प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जा मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति पाउने 10 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोली उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई रूकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो नौजना घाइते थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टरमा आग भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने तीनवटा पुल दियो मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रूपियाँ राजस्व संकलन इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन खोजी चल्दै सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई र एसीसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार
4: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने महिनावारी अनियमितता हुने पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13-956

0: एक्सट्रीम एनर्जी ड्रिंक.
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी. मोबाइल नम्बर 9840044631.
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ.
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ.
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो. जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन. शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ.
4: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको.
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत. फोन नम्बर 0385223060.
7: यो रोगले पनि मरुन बाँच्नु बनायो. क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो.
8: तै त या काउजु क्या गर्न मन गर्दछौ मुखभित्त?
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो. तै त म क्याहरू त आफै भन्दिनँ क्या.
8: त्यति पनि रह नै न्याय नपाए गोर्खा जानु भन्ना थियो. अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त.
1: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, खुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ.
1: एसिड, हात खुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो CFE 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। CFE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: रेडियो भेरी FM।

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले रक्ष तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नुभयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिलै फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
6: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
7: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
7: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
7: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरीचोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत
8: रेडियो
9: शहर में दूसरी कोई नहीं तुझसे

0: Caledonia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्या हौ दाजु मैले
0: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
5: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
0: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
0: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
5: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
0: लकी पिराक फोन नम्बर 9820293948 9820293948

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लोपट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।
3: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
2: हामी कहाँ एलजी सामसङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
6: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
7: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
6: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
7: झाडा पखाला,
6: डाइरिया,
7: पोलियो,
6: कुपोषण,
7: एनिमिया,
6: मम्स,
7: दम,
6: टाइफाइड
7: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
7: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
8: रेडियो भेरी एफएम,
9: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: me a
1: extreme energy drink.
0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन।
5: विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गते देखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
0: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
2: स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125
0: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: यही असोज 3 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेषद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
3: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर 6 हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13956।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते
2: तथा 7 र 8 गते
1: यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुन्ने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, गर्ने गर्नु।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
4: ल टिपिराख, फोन नम्बर 98202939948, 98202939948।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: रेडियो भेरी FM।

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्धानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
4: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका

0: बी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ, बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: सूचना,
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औँलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी सीआरपी युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
7: रेडियो भेरी एफएम

0: sip on ya. Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खानेकुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
9: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएन सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: चालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौं। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बान्यसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र बेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द अन्ति अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़। र महिला एसिया कपको पार्टीका लागि भारत र श्रीलंका खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा झण्डै 5200 मीटर उचाईबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट छ्यापु बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावधि पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षा कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्निच्यूडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9:14 रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलप्रा सूचित उनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह मा अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुंगा थपेको बताउनुभयो। यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसी की आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,99 करोड़ रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको। यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 900 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानक चलचित्र तिनीहरू र गौंथली प्राप्त भएका थिए। यी दुई मध्ये एकेडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्यांकन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंकिसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556 94 33 4 93 555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण र रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर, इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघाचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघाचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। अब खेल खबर, 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति 8 बजे शुरू हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करणमा फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेश यसले सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र वेगका कारण पूर्वानुमान पूर्व सूचनाका लागि समयले नपाएको भनाई। एनसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
3: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
4: लोक सेवा आयोगका किताबहरू,
3: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
6: अब सुन्नुहोस् श्री स्टिव्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: Extreme energy drink.
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907226। सम्पर्क फोन नम्बर 083590726।
3: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: जनता केवल 5 दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत

0: मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
1: काम को टेंशन हाथी सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिशले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: Radio Bheri FM

0: Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726। सूचना
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: रेडियो भेरी एफएम

0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: फाइल्स र फिस्टुलाको चार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
6: यही असोज 3 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मन्जु विशेषद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
6: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-6631।
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 RX 2.7
11: मेगाहर्ट्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 4 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। यस वर्षको तीज औपचारिक रूपमा आजदेखि शुरू। आज दरखाने दिन, यसपालि वीरनगरमा तीज सद्भाव मेला भने नहुने। रूकुम पश्चिम सानो भेरी गाउँपालिका छ, देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो। मोटरसाइकलबाट वीरनगरमा एक महिलाको मृत्यु। र नेपालले एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्यो। एक दिवसीय एसिया कपमा छनौट। यस वर्षको हरितालिका तीज पर्व औपचारिक रूपमा आजदेखि शुरू भएको छ। आजका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीका रूपमा पनि लिने गरिन्छ। भोलि तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्ने मान्यता पनि रहँदै आएको छ। विशेष गरी दूधबाट बनेका खिर, ढकनी, गुदपाक, मिठाई जस्ता परिकार खाने परम्परा रहेको छ। दरको व्रतका दिन आडिलो खानुपर्ने मान्यता रहेको छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहने गरेको छ। यसैबीच यस वर्षको हरितालिका तीज पर्व भोलि र पञ्चमी पर्सी परेको छ। सुर्खेतको वीरनगरमा तीजका दिन हुँदै आएको तीज सद्भाव मेला भने यसपालि नहुने भएको छ। बाघिना समूह सुर्खेतले विज्ञप्ति जारी गर्दै भटेकोशी बाढ़ीका कारण मुलुकमा ठूलो विपत्ति परेकाले यस वर्ष मेला नगर्ने निर्णय गरिएको जनाएको छ। रूकुम पश्चिमको सानोभेरी गाउँपालिका छ, देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने नौजना घाइते भएका छन्। कोटगाउँबाट सानोभेरी नौ सिमली हुँदै खलंगातर्फ हिँडेको लु एक छ 6029 नम्बरको जीप आज बिहान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी वेद बहादुर पौडेलले दुर्घटनामा दुईजनाको ज्यान गएको र परिचय खुल्न भने बाँकी रहेको बताउनु भएको छ। चारजना गम्भीर घाइते भएका छन् भने अन्य पाँचजनाको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ। यता सुर्खेतमा पनि मोटरसाइकल ठक्करबाट एकजनाको ज्यान गएको छ। वीरनगर नगरपालिका 10 55 वर्षीय एक महिलाको मोटरसाइकलको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कविन्द्र सिंह बोहराले गए राती पौने 12 बजे लेगबेसी नगरपालिका 10 झुप्रा स्थित लेगबेसीबाट भूचोकतर्फ हिँडेको भ6P473 नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताइएको छ। मोटरसाइकल लेगबेसी 10 17 वर्षीय मनोज आचार्यले चलाएको पाइएको प्रहरीले जनाएको छ। बुढालाई ठक्कर दिएपछि घाइते भएका उहाँलाई उपचारका लागि नेपालगंज लगिए पनि ज्यान जोगाउन नसकेको प्रहरीले जनाएको छ। र नेपालले एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनौट भएको छ। नेपालले फाइनलमा यूएईलाई 44 रनले हराउँदै च्याम्पियन बन्नुका साथै एसिया कपमा छनौट हुन पुगेको हो। एसएससी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपालले एसिया कपमा स्थान पक्का गरेको हो। 314 रनको चुनौतीपूर्ण लक्ष्य पाएको यूएई 5 बल बाँकी छँदा 269 रनमै अल आउट भएपछि उपविजेतामै चित्त बुझाउन बाध्य भएको हो। यसअघि सन् 2023 प्रिमियर कपको फाइनलमा पनि नेपालले यूएईलाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो। प्रतियोगितामा नेपालका कप्तान सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाड़ीको पुरस्कार जित्न पनि सफल हुनुभएको छ। उहाँले प्रतियोगिताभर सर्वाधिक 18 विकेट लिनुभएको छ। हवस्त, अहिलेलाई दिउँसो 4 बजेको फेरि हाइलाइट्स सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते
3: तथा 7 र 8 गते
2: यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
9: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि।
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804013।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गते देखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
0: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: मिल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के रे, के भन्छ नि दाजु? मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
7: ल टिपिराख, फोन नम्बर 9820 29 93 48, 9820 29 93 48।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
8: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
8: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
8: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस्,
5: र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: यही असोज 3 गते शनिबार का दिन
1: सुपर पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13956।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
9: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
10: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
9: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
10: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715
11: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
12: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
13: Extreme energy drink. Time check. Oil check. 5 baje ko cha.
14: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा रूकुम पश्चिममा बलेरो जीप दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते हुने सबैको परिचय खुल्यो। दुईजनाको मृत्यु, बाह्रजना घाइते। यस वर्षको तीज औपचारिक रूपमा आजदेखि शुरू, आज दर खाएर मनाइँदै। वीरनगरमा यसपालि तीज सद्भाव मेला भने नहुने। र एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जितेको नेपाली टोली आज राति स्वदेश फर्कँदै अर्को वर्ष भारत, पाकिस्तान, श्रीलंका जस्ता बलिया टोलीसँग एक दिवसीय एसिया कप खेल्ने। रूकुम पश्चिमको सानोभेरी गाउँपालिका छमा भएको बलेरो जो दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका सबैको पहिचान खुलेको छ। लू 1-6-60-29 नम्बरको डबल क्याप बलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदबहादुर पौडेलले त्रिवेणी गाउँपालिका चारका जीप चालक 27 वर्षीय सुन्दर खड्का र सानोभेरी गाउँपालिका वडा नम्बर 6 का 16 वर्षीय प्रेम कला पुनको ज्यान गएको बताउनु भएको छ। जीपमा चालक सहित 15 जना रहेकोमा 12 जना घाइते भएका छन्। उनीहरूमध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ भने 7 जनाको अवस्था मध्यम र 1 जनाको अवस्था सामान्य रहेको छ। 1 जना भने सकुशल नै रहेको प्रहरीले जनाएको छ। घाइते मध्ये सानोभेरी गाउँपालिका 6 का गाड़ी धनी 38 वर्षीय बलबहादुर पुन, 15 वर्षीय पूर्णबहादुर जैशी, 50 वर्षीय कौशिला पुन मगर र 15 वर्षीय खिमा पुनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको पनि प्रहरीले जनाएको छ। यस वर्ष हरितालिका तीज पर्व औपचारिक रूपमा आजदेखि शुरू भएको छ। आजका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीका रूपमा पनि लिने गरिन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्ने मान्यता रहेको छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुतपाक, मिठाई जस्ता परिकार खाने चलन पनि रहेको छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता समेत रहेको छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाए दर खाने चलन छ भने कतिपय ठाउँमा महिला पहिला खाना खाएर मध्यरातमा दर खाने चलन समेत रहेको छ। तर धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा स्वास्थ्यमा नराम्रो असर गर्ने पनि भएकाले ध्यान दिन पोषणविदहरूले सुझाव दिएका छन्। यसैबीच सुर्खेतको वीरनगरमा हुँदै आएको तीज सद्भाव मेला भने यसपालि नहुने भएको छ। बाघिन समूह सुर्खेतले विज्ञप्ति जारी गरी भोटेकोशी बाढ़ीका कारण मुलुकमा ठूलो विपत्ति परेकाले यस वर्ष मेला नगर्ने निर्णय गरेको जनाएको छ। र एसएससी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष आउने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय टोली आज राति स्वदेश फर्कने भएको छ। राति 10:15 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली आइपुग्ने नेपाल क्रिकेट संज्ञानले जनाएको छ। हिजो भएको खेलमा नेपालले एसएससी प्रिमियर कपको फाइनलमा यूएलाई 44 रनले हराउँदै च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै दोस्रो पटक नेपाल एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ। हवस् त अहिलेलाई साँझ 5 बजेको फेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको फेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह।

0: तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
0: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
0: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1099
2: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
0: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि
0: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
3: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
2: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
4: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत फोन नम्बर 083-520-045
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
7: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
6: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
6: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
7: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि
6: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
6: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
7: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
8: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: me a
1: extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बांगेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726। सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: ल टिपी राख फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
6: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12 देखि 16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
7: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
5: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0385-22-360।
8: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरमा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: रेडियो भेरी एफएम,
6: एक्सट्रीम एनर्जी ड्रिंक,
7: टाइम चेक, अहिले ठीक 6 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
10: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
9: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
10: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
11: कार्यवाहीको प्रक्रिया अगाडि बढ़ेको छ। सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गवर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्वाद गरे।
9: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
10: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
12: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
12: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
10: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
12: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
10: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
13: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
13: आयोजक घरबझोङ गाउँपालिका जोमसुम मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
13: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
14: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
9: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सड़क अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो। भाँसिएको सड़क भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढ़ाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर गाड़ीलाई थप सहज बनाइने बताएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
10: भोटेकोशी नदीमा बाढ़ी आएको आज 19 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीड़ितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेगरान हटाइसकिएको छ। बाँकी भागमा एस्काभेटर र लोडर प्रयोग गरी ठूला ढुंगा पन्छाउने काम भइरहेको छ। चिलिमेको सुरुङभित्र 8 जना फसेका अनुमान छ। सुरुङको सागुरो भाग भन्दा झण्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीमा परेका मध्ये 1386 जनाको शव भेटिएको छ। 5130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार विहीन भएका 3761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढ़ी र पहिरोपछि पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितुवनमा गरी 7,500 भन्दा बढ़ी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाड़ी चालक र मरमतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाड़ी अवरूद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढ़ीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।
9: यसैबीच भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्म सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 जना भन्दा बढ़ी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
10: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेनले खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिमचट्टान खसेको ठाउँमा 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट सेफ्रुवेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्नेच्यूडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
9: यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया शुरू गरेको छ। बाढ़ीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको भावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साकियाले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पूरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। 3 चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेको लेन्दी नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ। भोटेकोशी लेन्दी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधिसहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिइएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मलेसिया रोजगारीमा देखिएको अन्यल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
20: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
21: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
18: पैसामा छ शक्ति पैसामा छ सहारा।
21: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
18: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
21: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
18: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
21: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
18: इतिहास गाथा र कथा गाँठका कुरा
21: गाँठका कुरा
18: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
9: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णवीर सड़क खोल्यो तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने भोटेको सीमा बाढ़ी आएको 19औं दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास चल्दै बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रूपियाँ आवास भाड़ा दिने भोटेको सी बाढ़ी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ़ी लगायतको खबर प्रस्तुत गर्यौं।
10: नेपाल दर्पणमा अब बाँकी खबर। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89,00,00,000 रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन 3 वटा सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
9: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद बढ़ेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 वटा प्रमुख म्यानपावर कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
11: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अथवा लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
0: झण्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो, होइन? यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ? अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
11: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गर्यौं। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौं। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू जो 25 लिस्टिङ भएका भनिएका थिए के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू त्यहाँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनुहोस् ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। अब मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कार्यवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापना कालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढंगबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचाबाट त्यसलाई कार्यवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानूनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा सोही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
0: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
11: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन? सुधार के भयो भनेर हेर्छौं, तर ऐन जो इम्प्लिमेन्टेशन हुनुपर्छ, हुने विषय हो, हुने कानून हो त्यसमा, र नियमावली जो कार्यविधिगत कानून हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ, त्यो कानूनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेशनमा आउँदैनन्। त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरी NP जो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाईसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ। शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ। सुधारहरू भएका छन्। एनको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ, तर्जुमा सहमतिको लागि कानून मन्त्रालय गइसकेको अवस्था छ भने पेश गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था।
10: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। यस वर्षको तीज शुरू भएको छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतपछि महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने, गरगहना र पोशाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढ़ेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। आर्थिक अर्कातिर यस पटकको तीज विपदको पीड़ाका कारण
1: खल्लो बनेको छ। रसुवाको भोटेकोसे बाढ़ीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट, धादिङ लगायत देशभर शोकको छाया परेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लास भन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि 5 लाइन, कड़ा सुरक्षा व्यवस्था र सिफल चौरी, बनकाली तथा तिलगंगा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
9: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ।
4: रेडियो भेरी एफएम
5: शुक्ला फाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जंगली हात्तीको बथानले दुईवटा घर भत्काएको छ। जंगली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जफ्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढ़ाएको बताउनुभयो।
6: प्रधान सेनापति अशोक रासिकदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिकदेल बेइजिङमा आयोजना हुने 13 बेइजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ।
5: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट ओस्कार अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यस अघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ।
6: नेपाल चीन उत्तरी कोरला नाका लोमाथाङका 4 न्याचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राशि संकलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढ़ीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़ेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रूपियाँ राशि संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राशि संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र ईरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। शुरूमा ब्राजिल, रूस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै ईरान, साउदी अरेबिया, संयुक्त अरब

0: बांग्लादेश लगायत देश पनि समूहमा जोडिएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3 देखि 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुटेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल मलेसिया एसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष 2 मा पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
0: र 10 औं संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति सभा 8 बजे शुरू हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 औं पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल पुगेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: धादिङको कृष्णवीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेपछिमा बाढ़ी आएको 19 औं दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
1: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
0: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
1: भारतको नयाँ दिल्लीमा 18 औं संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन। विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
0: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा। महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: यस वर्षको तीज औपचारिक रूपमा आजदेखि शुरू। आज दर खाने दिन। यसपालि वीरेन्द्रनगरमा तीज सद्भाव मेला नहुने।
1: लेगबेसीमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गयो। रूकुम पश्चिमको देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु।
0: हात्तीको बथानले कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 8 पिल्लरी फाटा 2 दुईवटा घर भत्कायो।
1: र एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जितेको नेपाली टोली आज राति स्वदेश फर्कदै अर्को वर्ष भारत पाकिस्तान श्रीलंका जस्ता टोलीसँग एसिया कप खेल्ने। हिमाल पहाड तराई जोड्छौ सबैलाई। साँझको भेरी खबरबाट टेकराज केसी र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। यस वर्षको हरितालिका तीज पर्व औपचारिक रूपमा आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिने गरिन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा स्वात्विक पदार्थ खानुपर्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदहरूले सुझाव दिएका छन्। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी पर्व परेको छ। यसैबीच सुर्खेतको वीरेन्द्रनगरमा तीजको दिन हुँदै आएको तीज सद्भाव मेला नहुने भएको छ। बागिना समूह सुर्खेतले विज्ञप्ति जारी गर्दै भोटेकोसीको बाढ़ीका कारण देशमा ठूलो विपत्ति परेकाले यस वर्ष मेला नगर्ने निर्णय भएको जनाएको छ।
1: सुर्खेतको लेगबेसीमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरीकाले सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले वीरेन्द्रनगर नगरपालिका 10 बढ़ी पार्टीका 55 वर्षीय आशा बुढ़ाको मोटरसाइकलको ठक्करबाट ज्यान गएको बताउनु भएको छ। B6P4373 नम्बरको मोटरसाइकलले झुप्रा पुलबाट भुचोकतर्फ आउँदै गर्दा ठक्कर दिँदा घाइते हुनुभएका बुढ़ाको नेपालगंज नरसिंह हुममा उपचारका क्रममा ज्यान गएको हो। मोटरसाइकल र चालक लेगबेसी 10 मनोज आचार्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
0: रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका 2 र घाइतेको पहिचान खुलेको छ। लुम्बिनी प्रदेश 1-6-60-260-29 नम्बरको डबल क्याप बोलेरो जीप वडा नम्बर 6 कार्यालय नजिकै भित्री सड़क खण्डमा दुर्घटना हुँदा 2 घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदबहादुर पौडेलले त्रिवेणी गाउँपालिका 4 जीप चालक 27 वर्षीय सुन्दर खड्का र सानीभेरी गाउँपालिका वडा नम्बर 6 16 वर्षीय प्रेमकला पुनको ज्यान गएको बताउनुभयो। जीपमा चालक सहित 15 रहेकोमा 12 घाइते भएका छन्। उनीहरूमध्ये 4 अवस्था गम्भीर रहेको छ भने 7 अवस्था मध्यम र 1 अवस्था सामान्य रहेको छ। 1 भने सकुशल रहेको प्रहरीले जनाएको छ।
1: घाइते मध्ये सानीभेरी गाउँपालिका 6 गाडी धनी 38 वर्षीय बलबहादुर पुन र 15 वर्षीय पूर्णबहादुर जैसी, 50 वर्षीय कौशिला पुन मगर र 15 वर्षीय खिमला पुनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको छ भने अरूको स्थानीय स्वास्थ्य संस्थामै उपचार चलिरहेको छ। दुर्घटनाको सूचना लगतै जिल्ला प्रहरी कार्यालयबाट डीएसपी पौडेल र सशस्त्र प्रहरी बल नेपाल 47 नम्बर गुल्मबाट प्रहरी सहायक निरीक्षक मधु गौतमको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको जनाइएको छ।
0: बर्दियाको गेरुवा गाउँपालिका 6 सिंचाई कुलोमा भेटिएको व्यवहारिसी महिलाको शव सुर्खेतका उमा गेवालीको भएको पुष्टि भएको छ। भदौ 26 गते साँझ मनाउदेखि टपरा जाने सिंचाई कुलोको पानीमा अन्दाजी 30-35 वर्षकी महिलाको शव फेला परेको थियो। स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाएको थियो। भदौ 27 गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 5 चिसापानीका 33 वर्षीय सुभाष नेपानेले शव आफ्नो 27 वर्षीय श्रीमती उमा गेवालीको भएको शनाखत गर्नुभएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले भदौ 25 गते साँझदेखि घरबाट हराएको बताउनु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सुर्खेतको भेरी गंगा नगरपालिका नौ शान्तिपुरको विद्यासागर आधारभूत विद्यालयमा बाल बालिकाहरूले जाति विभेद अन्त्य गर्ने र समानताको समाज निर्माण गर्ने तथा हरेक बाल बालिकाको अधिकार सम्मान र भविष्य सुनिश्चित हुनुपर्ने जस्ता गम्भीर विषयमा सचेतना दिएका छन्। कक्षा आठसम्म पढ़ाई हुने यो विद्यालयमा कविता प्रतियोगिता मार्फत सचेतना दिइएको उनीहरूले बताएका छन्। जातका नाममा हुने कुप्रथालाई हटाउन विद्यालय घर र समाजदेखि सामूहिक हातेमालो गर्नुपर्ने उनीहरूले कविता मार्फत उजागर गरेका छन्। विद्यार्थीहरूको कविता सुनिसकेपछि भेरी नगरपालिकाका नगर उप प्रमुख धनसरा बोराले विद्यार्थीहरूले गम्भीर विषयमा सचेतना दिएको बताउनु भएको छ। उहाँले विगतको तुलनामा विद्या कर्मश परिवर्तन हुँदै आएको र यस्तै सचेतनामूलक कार्यक्रमले सबैको ध्यान दृष्टि पनि जाने भएकाले यस्ता कार्यक्रमको महत्व रहेको उल्लेख गर्नुभएको छ। कामलाई सहज बनाउन विगतमा जात निर्माण गरिएको भए पनि पछि यसले विभेद सृजना गरेकाले विभेद अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण हुन नसक्ने उहाँले बताउनु भएको छ। भेरी गंगा नगरपालिका नौका वडाध्यक्ष ईश्वर पोखरेलले अझै पनि जाति विभेदमा कमी आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले कविता मार्फत जाति विभेद अन्त्य गर्नेतर्फ अग्रसर हुनुपर्छ भन्ने शिक्षा विद्यार्थीहरूले दिएका उल्लेख गर्नुभएको छ। दलित महिला संघ सुर्खेतका अध्यक्ष मंजू सुनालले समुन्नत समाजको बाधक जाति विभेद भएको टिप्पणी गर्नुभएको छ। उहाँले समाजमा अझै पनि कविता मार्फत विद्यालयमा यस्ता सचेतना कार्यक्रम गरी विभेद अन्त्यतर्फ अग्रसर गराउने उद्देश्य रहेको पनि उल्लेख गर्नुभएको छ। विद्यालयमा बाल बालिकालाई सचेतना दिन सकेको खण्डमा घर घरमा पनि सचेतना पुग्ने उहाँले बताउनु भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम कामीले बाल बालिकाको चौतर्फी विकासका लागि रचनात्मक कामहरू गर्न सुझाव दिनुभएको छ। दलित महिला संघ सुर्खेतका सचिव खगिसरा ओलीले विद्यालयहरूमा कविता मार्फत अनि सचेतनामूलक कार्यक्रम मार्फत जाति विभेद बाल बालिकाको अधिकार लगायतका विषयमा सचेतना कार्यक्रम गर्ने गरिएको बताउनु भएको छ। प्रतियोगितामा राखी विक प्रथम, प्रतीक्षा खत्री द्वितीय, देवबहादुर विक तृतीय र रामबहादुर परियाले सान्त्वना स्थान हासिल गर्नुभएको छ। एघारजना प्रतियोगी रहेको प्रतियोगितामा सहभागी सबैलाई पुरस्कार तथा स्टेशनरी सामानहरू प्रदान गरिएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: गोल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: सूचना:
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
6: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
6: नाक बन्द हुने समस्या,
7: नाकबाट रगत बग्ने,
6: नाकभित्र मासुको गिर्खा पलाएको,
7: घ्राण शक्ति गुम्ने,
6: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
7: कानको संक्रमण,
6: कान सुन्न गाह्रो हुने,
7: कान बज्ने समस्या,
6: चक्कर लाग्ने,
7: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
6: घाँटी दुख्ने,
7: आवाज बन्द हुने,
6: निल्न गाह्रो हुने,
7: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
6: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
8: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले यस वर्ष तीजको औपचारिक रूपमा आजबाट विधिवत शुरूआत, आज दर खाएर मनाइँदै यसपालि वीरेन्द्रनगरमा तीज सद्भाव मेला नहुने। सुर्खेतको लेगबेसीमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गयो। रूकुम पश्चिमको देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, 12 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी खबर, कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 8 पिल्लरी फाटामा आज जंगली हात्तीको बथानले दुईवटा घर भत्काएको छ। जंगली हात्तीको बथानले शुक्ला फाटा नगरपालिका 8 का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जपेलले बताउनु भएको छ। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको वैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्तीले बस्तीमै पुगेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रासमा छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासन सहितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढ़ाइएको बताउनुभयो। हात्ती धपाउन शुक्ला फाटा राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायसँग समन्वय भइरहेको उहाँको भनाइ रहेको छ।
8: चालू आर्थिक वर्षको दुई महिनामा बैतडीमा 6 जना डेंगी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 जना र भदौमा सम्म 3 जना गरी 6 जनाको डेंगी संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनु भएको छ। पञ्चेश्वर गाउँपालिकाको नागार्जुन र गिरिएगढा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1-1 जना र शिवनाथको उदयदेव स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 जनामा डेंगी संक्रमण पुष्टि भएको उहाँले बताउनु भएको छ। यस्तै भदौ महिनामा जिल्ला अस्पताल बैतडीमा उपचारका लागि आएका तीनजनामा डेंगी संक्रमण पुष्टि भएको छ। साउनदेखि कार्तिक महिनासम्म डेंगी संक्रमणको जोखिम बढ़ी हुने भएकाले लामखुट्टेको लार्वा खोज तथा नष्ट गर्ने अभियान संचालनमा रहेको पनि सूचना अधिकारी कार्कीले बताउनु भएको छ। डेंगी संक्रमण भएमा मानिसलाई कड़ा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिने गर्दछन्। बैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेंगी संक्रमण देखिएको थियो। यसअघिको आर्थिक वर्षमा 156 जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय बैतडीको तथ्याङ्कमा उल्लेख गरिएको छ।
9: बाँकेको ग्रामीण क्षेत्रमा पर्ने राप्ती सुनारी गाउँपालिका 4 बैजापुरमा राप्ती सुनारी अस्पताल सञ्चालनमा आएपछि स्थानीयले गाउँमै 24 घण्टा स्वास्थ्य सेवा पाउन थालेका छन्। यसअघि सामान्य बिरामी पर्दा कोहलपुर र नेपालगंज आउनुपर्ने बाध्यता रहेकोमा गाउँमै अस्पताल सञ्चालन भई 24 घण्टा उपचार दिन थालिएपछि स्थानीय बिरामीलाई उपचारमा सहजता भएको हो। विशेष गरी रातको समयमा सवारी साधन खोज्नुपर्ने, लामो दूरी पार गर्नुपर्ने र समयमै उपचार नपाउने जोखिम स्थानीयले भोग्दै आएका थिए। प्रसूति सेवाका लागि महिलाले समेत निकै टाढा पुग्नुपर्ने अवस्था थियो। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भदौ 1 गतेदेखि सञ्चालनमा आएको अस्पतालले हाल 1 चिकित्सक सहित 5 स्वास्थ्य कर्मीबाट आकस्मिक र नियमित उपचार सेवा दिइरहेकाले स्थानीयलाई निकै सहज भएको बताउनुभयो। उहाँका अनुसार अस्पतालमा सामान्य उपचार, आकस्मिक सेवा, प्रसूति तथा बाल स्वास्थ्य सेवामा प्राथमिकता दिइएको छ। गाउँमै अस्पताल सञ्चालनमा आएपछि स्थानीयले तत्काल उपचार पाउन थालेका छन्। गाउँपालिकाका अनुसार आगामी असोजदेखि प्रसूतिको शल्यक्रिया समेत केही अन्य शल्यक्रिया पनि त्यो अस्पतालमा विस्तार गर्ने तयारी भइरहेको छ। यस्तै विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउन भेरी अस्पतालसँग सहकार्य गर्ने तयारी गरिएको पनि पालिका अध्यक्ष पौडेलले बताउनुभयो। सहकार्य अन्तर्गत भेरी अस्पतालका विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्ती सुनारी अस्पतालमा ल्याएर सेवा दिने योजना रहेको उहाँले बताउनु भएको छ।
8: कालीकोटको पलाता गाउँपालिकाको केन्द्र रानी विश्वनामा खानेपानीको आधारभूत सुविधा नहुँदा नागरिकदेखि कर्मचारी सबैले शास्ति खेप्न बाध्य भएका छन्। पलाता गाउँपालिकाले पछिल्लो निर्णयबाट रानी विश्वनीलाई गाउँपालिका केन्द्र तोकेपछि विभिन्न सरकारी संरचना निर्माण गरिए पनि खानेपानीको सुविधा भने रहेको छैन। सुक्खा क्षेत्र भएकाले सामान्य अवस्थामा समेत पानीको अभाव हुने गरेकोमा गाउँपालिकाको केन्द्र नै त्यहाँ सारिएपछि समस्या झन बढ़ेको बताइएको छ। गाउँपालिकाका कार्यालय कर्मचारी तथा सेवा लिन आउने नागरिकको संख्या बढ़े पनि खानेपानीको व्यवस्थापनमा भने पर्याप्त ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्। रानी विश्वनालाई केन्द्र तोक्ने विषयमा पनि विगतदेखि विवाद रहँदै आएको छ। यसअघि गाउँपालिकाको नेतृत्वमा रहेको स्थानीय सरकारले लोडे क्षेत्रमा गाउँपालिकाको केन्द्र तोकेकोमा सरकार परिवर्तनसँगै रानी विश्वनीलाई केन्द्र तोकिएको हो। केन्द्र परिवर्तनसँगै रानी विश्वनीमा संरचना निर्माण भए पनि केन्द्र संचालनका लागि आवश्यक पूर्वाधारको योजना नबनाइएको भन्दै आलोचना समेत भइरहेको छ। कर्णाली तल बगिरहेको छ भने गाउँपालिकाको पूर्व क्षेत्रबाट तिपघाट बगिरहेको भए पनि केन्द्रमा खाने पानीको अभाव हुनु विडम्बना भएको स्थानीयले गुनासो गरेका छन्।
9: नेपाल र चीनको सीमाना हिल्सामा निर्माण भएको दुई देशको मैत्री पुलको उद्घाटन गर्न चिनिया पक्ष तयार भएको छ। चिनिया पक्षले पुल उद्घाटन गर्न तयार भएको भन्दै अब नेपालले मैत्री पुल उद्घाटनका लागि समय मिलाएर चाँडै काम हुने जनाएको छ। पछिल्लो 1 महिना यता चिनिया पक्षले आफूलाई पटक पटक निर्माण सम्पन्न भएर सञ्चालनमा आउन नसकेको मैत्री पुलको उद्घाटनको व्यवस्थाका लागि नेपाली पक्ष तयार रहन आग्रह गरेको यारिनाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो। यो पुल उद्घाटन नभएका कारण चीनले आफ्नो क्षेत्रमा बार लगाएर पुलमा आवाजावत बन्द गरेको छ। नेपालको सम्बन्धित निकायले चाँडोभन्दा चाँडो पुल उद्घाटनको व्यवस्थाका लागि तयारी गर्न मौखिक आग्रह गरेको र त्यही अनुसार जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराइएको उहाँले बताउनु भएको छ। यारिनाका भन्सार कार्यालयबाट चीनले पुल उद्घाटनको तयारीमा लाग्न गरेको आग्रहको पत्र आएपछि सड़क विभागदेखि सम्बन्धित निकायमा जानकारी गराइएको र चाँडै पुल उद्घाटनको कार्य हुने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो। रसुवाको भोटेकोशी बाढ़ी पहिरोका कारण राष्ट्रको ध्यान त्यसतर्फ गएको तर अब पुल उद्घाटन कार्यले प्राथमिकता पाउने विश्वास उहाँले गर्नुभयो। हिल्सा नाकाले यसअघि आयातको मात्र अनुमति पाएकोमा अब निकासी गर्न पाउने चीनले अनुमति दिइसकेको जनाएको छ।
8: भरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
10: यही असोज तीन गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
12: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नुभयो?
8: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
12: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
8: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
12: 198-198।
11: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
13: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
1: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
12: सूचना
9: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
12: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
9: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब लागौं खेल खबरतर्फ। एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति पाउने 10 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपाल हिजो भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्ने भएको छ।
0: यस्तै 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेटको प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका भिड्ने भएका छन्। फाइनल खेल यूएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेटमा राति 8:15 शुरू हुनेछ। श्रीलंका सावेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई नै हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका यसपालि पनि अपराजित रहँदै फाइनलमा पुगेका छन्। भारतले लीग चरणमा पाकिस्तान, थाइल्याण्ड र हङकङलाई तथा सेमी फाइनलमा बंगलादेशलाई हराएको छ। यस्तै श्रीलंकाले लीग चरणमा बंगलादेशलाई, यूएई र इण्डोनेशिया तथा सेमी फाइनलमा पाकिस्तानलाई हराएको छ। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 पटक र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत नै सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले 24 उपाधि जितेको छ भने बंगलादेशले 18 उपाधि जितेको थियो। खेल खबरसँगै रेलाई साँझको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: यस वर्षको तीज औपचारिक रूपमा आजदेखि शुरू। आज दर खाने दिन। यसपालि वीरेन्द्रनगरमा तीज सद्भाव मेला नहुने।
0: लेगबेसीमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गयो। रूकुम पश्चिममा देउता खोलामा जीप दुर्घटना हुँदा 2 मृत्यु, 12 घाइते।
1: हात्तीको बथानले कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 8 पिल्लरी फाटामा 2 घर भत्कायो।
0: र एसएससी प्रिमियर कप उपाधि जितेको नेपाली टोली आज राति स्वदेश फर्कँदै अर्को वर्ष एक दिवसीय एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका जस्ता बलिया टोलीसँग खेल्ने। अहिलेलाई साँझको भेरी खबर सकियो। भोलि बिहान 6:30 भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै टेकराज केसी र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते। कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र
3: 9858515।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिंग र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर
8: सुरजन रोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
8: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
11: रेडियो भेरी एफएम 98.6 र 102.7 MHz।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही असोज 3 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनाश, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट

0: प्रणालीमै पहिलो पटक झारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस गर्ने गर्ने मलाई दिक्क भइसक्यो।
5: ओइ ठुले एक्लै